0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081-534-328।
4: कुष्ठ रोग अभिशाप न होए, इके उपचारो भी संभव है। वही से कुष्ठ रोग के बारे में हम सब लोगन के यहाँ जानकारी पावे जरूरी है।
5: शरीर में यहाँ न खजवाए, छुए से जान न मिले, लाल और खर्रहा दाग दिखाए तो कुष्ठ रोग के शंका कई सका जाते। असल लक्षण अपनक या तो दूसरे के यहाँ दिखाए तो जुड़तीन स्वास्थ्य संस्था में यहाँ जाय के जाँच करावा जाए। सब स्वास्थ्य संस्थान में यहाँ कुष्ठ रोग के दवाई निःशुल्क मिलत है।
4: समय में यहाँ उपचार यानी दवाई किए से कुष्ठ रोग पूर्ण रूप में यहाँ नीक होए के साथ शारीरिक अपांगता होए से भी बच सका जात है।
5: जानकारी रहक चाहे, कुष्ठ रोग बीमारी से प्रभावित और उनके परिवार के यहाँ भेदभाव करब कानूनी अपराध हो। साइनिंग अस्पताल, INF नेपाल बाके द्वारा जनहित में जारी संदेश।
6: अया, कान दुखेर हैरान भइरासो, के गर्ने, कहाँ जाने होला?
7: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
8: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
7: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगञ्ज। सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
9: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय MCS ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, सोर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै NPL नाक कान घाँटी इन्डोस्कोपी, PTA कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक, नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780, 532-780।
6: दाई,
10: धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
11: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
10: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
11: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
10: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
11: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224-92377।
12: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
13: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
14: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
13: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
14: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
15: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
13: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
14: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
15: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98614-16-99।
16: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
17: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
16: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
17: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
16: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
18: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
16: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै सुशीला श्रेष्ठको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com, सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असार 21 गते आइतबार, जुलाई 5 तारिक सन् 2026, नेपाल सम्बत 1146 असार कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा कित्ताकाट अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
0: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको बकेउता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि देशव्यापी उत्सवको तयारी, तुफानी वर्षाको चेतावनी पछि सभास्थलबाट मानिसहरू हटाउन सुरु। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
0: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि सुरु। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इङ्ल्यान्ड।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साझा खबरको सबैभन्दा सुरुमा जीवन रक्षक औषधिकै अभावको प्रसंग।
2: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्याधिक अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जति सक्दो छिटो लगाउनु पर्ने रेबिज विरुद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ। गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 मा 1200 भायल भित्राए पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो। रेबिज विरुद्धको खोप पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन। टेकुमा पनि 6000 भायल मात्रै मौजदात रहेको छ। उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरुद्धको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भिड टेकु अस्पतालमा लाग्ने गरेको छ। सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन्। तर सरकारले निशुल्क दिने रेबिज विरुद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्। टेकु अस्पतालमा दैनिक औषधमा 300 बिरामी रेबिज विरुद्धको खोप लगाउन आउँछन्। त्यसैले मौजदात खोप सीमित दिनलाई मात्रै पुग्छ। तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ्न सकिरहेको छैन। यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेन्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन। हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरुद्धको खोप सकिएको छ। कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रदेश आपूर्ति निर्देशनालयबाट 500 भायल आएको अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले जानकारी दिनुभएको छ। यसैबीच टेको अस्पतालमा रेबिज विरुद्धको खोप 6000 हाराहारी भायल मात्रै मौजदात छ, जहाँ दिनमै औसत 300 भायल सकिन्छ। वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको सिआइएनसँग कुरा गर्दै बताउनुभयो।
3: टेकु अस्पताल केन्द्रीय अस्पताल भएको हुनाले त्यहाँबाट त अब निरन्तर दिइरहेको छ, आजको मितिसम्म म भन्दैछु। तर धेरै मानिसहरू अरू काठमाडौँकै भनौँ धेरै ठाउँहरूबाट चाहिँ खोप पाएन भनेर फर्किने क्रम जारी छ। त्यसले गर्दाखेरि यसले स्वाभाविक हो, यो खोपको चाहिँ अभाव पक्कै पनि कम भइरहेको छ भन्ने कुराको सङ्केत देखाउँदैछ। र यसलाई सम्भवतः अब नेपाल सरकारबाट पनि सम्बन्धित निकायले पनि यो बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई। केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो, अब यस्तो अवस्थाहरू आउनु सायद त्यति राम्रो होइन जस्तो लाग्छ।
2: यसैबीच क्यान्सरका बिरामीलाई केमोथेरापी चढाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिस्प्लाटिन औषधि पनि अभाव छ। तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिस्प्लाटिन चरम अभाव भएको छ। गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भायल भित्राएका थिए। तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ। स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्।
1: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ। यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ। मुलुकभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्र जमिनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न पाइने व्यवस्था रहेको छ। तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले 3 पटक नियमावली संशोधन गरिसकेको छ। तर पनि भने धेरै जसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमिनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज, व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
2: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सो अवधिमा कृषि सामग्री केयर्स कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेसनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालु आर्थिक वर्षमा 13 चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रुपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रुपियाँ अनुसार 1,52,00,000,000 रकम 8 कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
1: दैलेखको जलजले क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक मलको अभाव कम गर्न दैनिक 2,200 टन युरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने, आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढाएको समेत जनाएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा।
4: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
1: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नु।
5: दैनिक रु 197 मा रु 50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
6: सूर्य ज्योति लाइफ इन्सुरेन्स जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग ओ तालिम केन्द्र खजुरा बाँकेके विशेष अनुरोध
2: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी ओ बनाई कृषि पेसा हे मर्यादित बनाएक उद्यमशीलता विकास कैके रोजगारी सृजना करी ओ कराई
1: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई
2: बजार हेरके खाली उत्पादन योजना बनाई व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी
1: सफल उद्यमी बनी हो व्यवसाय हे निरन्तरता दि आगे बढाई हो बढाइक लगाई कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निसेकना हुईले ओहर से हमरे निजी और सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकार्य लाख प्रयास करी वो कराई
2: थप आवश्यक सरसल्लाह वो जानकारी लाग लगभग संघीय वो प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय केन्द्र प्रयोगशाला निर्देशनालय वो स्थानीय तह के कृषि विकास शाखा में संपर्क करेक लाग अनुरोध बा
1: कृषि व्यवसाय प्रवर्धन सहयोग और तालीम केन्द्र खजुरा बाँके
3: सतहत्तर हजार छ सय उनानब्बे पर्यटकको तुलनामा करिब 7.4% बढी रहेको छ त्यस्तै प्रमाण भएन पनि प्रमाण भएर पनि रोक्यो दबाबपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदर्ताको सङ्घर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ यसलाई पवन तिमिल सिन्हाले खबर लेख्नु भएको छ वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ चालु आर्थिक वर्ष 2082-83 कुल 26,93,92,72,00,00 रुपियाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ 3.4 अर्ब रुपियाँ विनियोजित पुँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ जेठ महिनासम्मको कुल पुँजीगत खर्च 1.32 अर्ब रुपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पुँजीगत तर्फको खर्चको झन्डै 20% हारारी हुन आउँछ रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ सुरुमा बाटो पुल खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पुँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन नयाँ गाडी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्
4: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढाउने काम अगाडि बढाएको जनाएको छ त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ चार महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढेको खबरमा उल्लेख रहेको छ यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ पाल्पाबाट चालु आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढी दालचिनी भारत निर्यात भएको छ डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालु आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी भारत निर्यात भएको छ यो परिमाण पछिल्ला 6 वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाडौँबाट छापिएको अर्को खबर छ स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23,44,02,98,016 रुपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ यस्तै आरोग्य पर्यटनको हिस्सा बढाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरुद्ध राजमार्ग तत्काल सञ्चालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ्दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने काँग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केवरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 होटललाई 5-75,000 रुपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानुनी फकिरा मन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गभर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा 1/3 कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पुँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पुँजीगत विकास खर्च बढाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याइ नभ्याइ छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारी विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारी विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
3: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तुफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1,502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचार छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन् जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
4: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जित निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जित दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड जमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बोभेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समयअनुसार राति 2:15 ब्राजिलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इङ्ल्याण्डबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन् जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
3: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकमा दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
6: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
5: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
6: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
5: कस्तो खबर?
6: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
5: ए, साँच्चै?
6: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग

0: तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
0: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
0: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
2: थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले सय दिने शासकीय सुधारको कार्ययोजना पितलो हुने निश्चित छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
3: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 388 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानु पर्ने हो त्यो हिसाबले नसकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्ट फ्यामिलीजहरूको लागि चाहिँ त्यो न्यायचित छैन भन्ने लाग्छ।
2: यसमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी, कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
4: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ। र आम उपभोक्ता अहिले त महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजार तपाईँको माछा मासुको कुरामा, यो कुरामा
2: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
5: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा 30% भन्दा अहिले 3% भनेको छ। पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यवहारिक छैन।
2: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेन्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ,
6: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। त यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
2: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
7: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक
8: जीवन रक्षक औषधिकै अभाव क्यान्सर र रेबिजका बिरामी मारमा दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा
7: जग्गा किता कार्ड अझै अन्यलमा हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री किसान भने मलको अभाव खेप्दै
8: सरकारका 100 दिनमा उपलब्धिको उछाल सर्वसाधारणको दैनिकी भने उस्तै

0: उखु किसानको वक्यौता रकम मध्ये 92% मिलबाट भुक्तानी। यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250औं स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी। तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन सुरु। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
0: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातिदेखि सुरु। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इङ्ल्यान्ड खेल्ने।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिनले बनाउनु भएको गजब छ बा शीर्षकको कार्टुन लिएका छौँ। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ। बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले संसदमा धेरैभन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
0: हवस् त, प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
4: अब प्रस्तुत छ पश्चिम डायरी।

0: नमस्कार। कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरीमा सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम डायरी रेडियो जाजरकोट एफएम 105.6 मेगाहर्जमा पनि प्रसारण भइरहेको छ। सुरु गरौँ पश्चिम डायरीका मुख्य खबरका शीर्षकहरू। जेनजी आन्दोलनका बेला तोडफोड भएका नेपालगञ्जका सालिक ठडिए, बाँके जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। बाँकेका ग्रामीण क्षेत्रका औषधि पसलहरूको अनुगमन, बाँकेमा हालसम्म 18% मात्र रोपाई। चट्याङ लागेर दाङमा एकको मृत्यु, दुईजना घाइते। बाढी पहिरोले कर्णालीका दुई राजमार्ग अवरुद्ध। र बाँकेको कोहलपुरको बैठवामा ग्रास रोड फुटबल प्रशिक्षण, सुदूरपश्चिम स्पोर्ट अवार्डको खेलाडी पुरुषतर्फ महेन्द्र सिंह र महिलातर्फ मानमती।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै, सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 9822589983।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
1: पश्चिम डायरीको सुरुमा मौसम सम्बन्धी जानकारी। आज 2083 असार 21 गते आइतबार, आज नेपालगञ्ज क्षेत्रमा बिहानैदेखि केही मात्रामा बादल लागेको छ। आज नेपालगञ्जको न्यूनतम तापक्रम 29 डिग्री सेल्सियस र अधिकतम तापक्रम 35 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि साधारणतया बादल लाग्नेछ। कोशी, मधेस र बागमती प्रदेशका तराई भूभागमा केही बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराईका भूभागमा पनि केही स्थानमा मेघ गर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। जेनजी आन्दोलनका क्रममा ध्वस्त बनाइएका र 2062-63 को दोस्रो जनआन्दोलनका क्रममा तोडफोड गरिएको स्वर्गीय राजा वीरेन्द्रको शालिक शुक्रबार राति नेपालगञ्ज उपमहानगरपालिकाले पुनर्स्थापना गरेको छ। जेनजी आन्दोलनका क्रममा नेपालगञ्जमा बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह तथा शहीद सेतु विकका शालिक तोडफोड गरी ध्वस्त बनाइएको थियो। चोकका शालिक तोडफोड भएपछि चोक कुरूप देखिएपछि कपडाले बेरेर राखिएका थिए। उपमहानगरपालिकाले नेपालगञ्जका नयाँ शालिक निर्माण गरी 5 वटै चोकमा पुनर्स्थापना गरेको हो। चोकमा शालिक राखिए पनि हाल कपडा बेरेर राखिएको छ। शालिकको औपचारिक रूपमा अनावरण आगामी साउन 2-7 गरिने भएको छ। यसअघि नै दोस्रो जनआन्दोलनका क्रममा तोडफोड गरी हटाइएको स्वर्गीय राजा त्रिभुवनको शालिक पनि पुनर्स्थापना गरिएको थियो। तर राजतन्त्र समर्थकहरूले 2 पटक धम्बुजी चौकमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राखे पनि प्रशासनले नियन्त्रणमा लिएर हटाएको थियो। 2073 साल भदौ 16 गते बिहिबार र 2069 जेठ 19 गते स्वर्गीय राजाको शालिक चौकमा पुनर्स्थापना गरेको केही घन्टामै प्रशासनले नियन्त्रणमा लिई चौकबाट हटाएको थियो। हाल अहिले ठडियो नेपालगञ्जमा का चोक चोकमा शालिक, दैनिक नेपालगञ्जमा खबर छ। बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा हिजो भएको कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो। कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार जिल्लाका 8 वटा स्थानीय तहमा 16 देखि 23 महिनासम्मका 11,564 बालबालिकाको घरदुरी सर्वेक्षण गरिएको थियो। सर्वेक्षणका क्रममा 10,794 प्रतिशत बालबालिकाले पूर्ण खोप प्राप्त गरेको पाइएको थियो भने बाँकी 765 बालबालिकामध्ये 18 शून्य डोज र 747 ड्रप आउट रहेका थिए। ती सबै बालबालिकालाई खोज तथा खोप अभियान सञ्चालन गरी राष्ट्रिय खोप तालिका अनुसार पूर्ण खोपको दायरामा ल्याइएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। प्रतिवेदनमा आर्थिक वर्ष 2082-83 स्वास्थ्य कार्यालय तथा स्थानीय तहले नियमित खोप सुदृढीकरण, वडा खोप समन्वय समिति परिचालन, घरदुरी सर्वेक्षण, खोज तथा खोप अभियान अनुगमन, सुपरिवेशन र समुदायमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको उल्लेख गरिएको छ। बाँकेको ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ। नरेनापुर, डुडुवा र जानकी गाउँपालिकाका सीमावर्ती भारतीय क्षेत्रसँग जोडिएका गाउँमा बिरामीलाई सरकारी स्वास्थ्य चौकी लैजानुको साटो स्वास्थ्य सम्बन्धी कुनै शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसलमा पुरै अयोग्य व्यक्तिबाट बिरामी जाँच र औषधि सिफारिस हुने गरेको छ। नेपालगञ्ज स्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमनका क्रममा जानकी गाउँपालिकामा 1.5 दशकदेखि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानुनी अनुमति बिना घरभित्रै सञ्चालन हुँदै आएको अवैध औषधि पसल फेला परेको छ। औषधि बिक्री मात्र नभई बिरामीको उपचार समेत गर्दै आएका जानकी गाउँपालिका एकजुगा गाउँका 63 वर्षीय पञ्चलाल भुजुवालाई औषधि व्यवस्था विभाग नेपालगञ्ज र सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको थियो। औषधि व्यवस्था विभाग नेपालगञ्जका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार शाहका अनुसार भुजुवासँग स्वास्थ्य सम्बन्धी कुनै पनि मान्यता प्राप्त शैक्षिक योग्यता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आफ्नै घरलाई औषधि पसलमा परिणत गर्दै भुजुवाले करिब 15 वर्षदेखि लुकी छिपी औषधि बिक्री र बिरामीको उपचार गर्दै आएको खुलेको छ। सिँचाइ अभाव हुँदा आकाशे पानीको भरमा बाँकेमा 18% मात्रै रोपाई भएको छ। जिल्लाका केही भूभागमा सिक्टा सिँचाइ आयोजना र भूमिगत पानीको प्रयोग गरी रोपाई गरिए पनि अधिकांश क्षेत्रका किसान आकाशे पानीको भरमा छन्। पर्याप्त वर्षा नहुँदा यस वर्ष किसानले अझैसम्म धान रोप्न नसकेका कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी वरिष्ठ कृषि प्रचार अधिकृत सुचिता शर्माले बताउनुभयो। उहाँका अनुसार जिल्लामा असारको 2 सातादेखि सुरु गरिएको रोपाई शुक्रबारसम्म 18% मात्र भएको छ। रोपाई भएको मध्ये अधिकांश किसानले सिक्टा सिँचाइ र भूमिगत पानीको प्रयोग गरिरहेका छन्। मसिनो र मध्यम जातका धान खेती गर्ने किसानलाई रोपाईमा समस्या भए पनि मोटो धान खेती गर्नेलाई ढिलो वर्षा भए पनि समस्या नहुने सूचना अधिकारी शर्माले बताउनुभयो। उहाँका अनुसार जिल्लामा कुल खेतीयोग्य 55,826 हेक्टर क्षेत्रफलमध्ये 33,780 हेक्टरमा धान खेती हुँदै आएको छ। बाँकेको कोहलपुर नगरपालिका 3 मैठोहामा बालबालिकालाई प्रारम्भिक तहदेखि फुटबलसँग जोड्ने उद्देश्यका साथ सञ्चालन गरिएको ग्रास रुट फुटबल प्रशिक्षण कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको छ। बिरबल फुटबल एकाडेमीले सञ्चालन गरेको प्रशिक्षणमा 16 निजी तथा सामुदायिक विद्यालयका 170 बढी बालबालिका सहभागी छन्। कार्यक्रमको उद्घाटन फिफा मास्टर विप्लव गौतमले एन्फा बाँकेका फुटबल प्रशिक्षक युवराज साईलाई बल हस्तान्तरण गर्दै गर्नुभएको हो। सो अवसरमा बाँकेको फुटबल विकासमा पुर्याएको योगदानको कदर गर्दै बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष तथा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य भोजराज शाहीले गौतमलाई सम्मान गर्नुभएको थियो। एकाडेमीका अनुसार प्रशिक्षण हरेक हप्ताको शनिबार, आइतबार तथा सार्वजनिक विधाको दिन बिहान निशुल्क सञ्चालन हुनेछ। बालबालिकामा फुटबलप्रतिको रुचि विकास गर्दै भविष्यको खेलाडी उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको हो। पश्चिम डायरीमा काम अनुसारको सम्मान नपाएको स्वयंसेविकाहरूको गुनासो।
4: अनि हरेक ठाउँमा स्वयंसेविका, हरेक रोगसँग लड्ने स्वयंसेविका, हरेक महामारीमा स्वयंसेविका अगाडि चाहिँ चाहिने, अनि त्यसपछि कुनै ठाउँमा मान सम्मान पाउने ठाउँमा, कुनै 2 पैसा बढी सुविधा पाउने ठाउँमा चाहिँ स्वयंसेविकालाई बिर्सिनुहुन्छ क्या।
1: लगायतका खबर सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
5: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
6: तपाईँलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
5: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
6: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
5: अनकल सेवाहरू।
6: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
7: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
6: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
8: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
9: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
8: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
9: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
8: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
9: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
8: छाती, मुटु, थाइराइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
9: नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
8: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
9: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
8: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड, आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-0000 र 98-662-24-551।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805323568
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्ज उत्पादन पश्चिम डायरी कृष्णसार एफएम .com इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब रेडियो सामग्री। बाँके जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ। जिल्लामा 16 देखि 23 महिनासम्मका 29% बालबालिकाले सबै आवश्यक खोप प्राप्त गरेपछि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रीको उपस्थितिमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। तर यो उपलब्धिको प्रमुख आधार मानिने महिला स्वास्थ्य स्वयंसेविकाहरू भने आफूहरू अझै पनि उपेक्षित रहेको गुनासो गर्छन्। निशु जोशीको रिपोर्ट।
4: महिला स्वास्थ्य स्वयंसेविकाहरू गाउँ बस्तीमै पुगेर खोप, सुरक्षित मातृत्व, पोषण तथा विभिन्न जनस्वास्थ्य कार्यक्रम सञ्चालनमा अग्रपङ्क्तिमा खटिन्छन्। तर काम अनुसारको सम्मान र सुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविका बाँकेका अध्यक्ष प्रेमा शाही बताउनुहुन्छ।
5: कुनै पनि बच्चा चाहिँ खोपबाट वञ्चित नहोस्, बिरामी रोग नलागोस् भनेर हामी रात दिन खटिरहेका हुन्थ्यौँ। खोप मात्रै नभएर हामीले चाहिँ पोषण सम्बन्धी पनि त्यस्तै गर्थ्यौँ। एउटा आमा गर्भवती भएदेखि नै हामीले उहाँलाई चाहिँ निगरानीमा राखिराख्थ्यौँ, महिना महिना उहाँलाई भेट गरिराख्थ्यौँ। तपाईँको बच्चा जन्मिने भनेर हामी चाहिँ उहाँको घरमा रात दिन खट्नु पर्थ्यो के। हामी चाहिँ रात दिन खटेर काम गरेछौँ, त्यो बाबत हामीलाई चाहिँ मूल्याङ्कन छैन होइन। हामीले जिल्ला घोषणा गर्न त भव्य सभ्यको साथ गर्न सक्यौँ, तर महिला स्वास्थ्य समितिको मूल्याङ्कन छैन।
4: उहाँका अनुसार पूर्ण खोप अभियान, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, कुपोषण नियन्त्रण लगायतका कार्यक्रममा स्वयंसेविकाको भूमिका सबैभन्दा बढी हुन्छ। विशेष गरी सरकारी अभियानका बेला दिनभरि खटिँदा समेत खाजा समेत नपाइने अवस्था रहेको उहाँको गुनासो छ।
5: नियमित खोप हाम्रो महिनाको 6 गते लाग्छ, त्यसमा हामी बिहानदेखि साँझमा खटेको छ, नास्ताको व्यवस्था पनि हुँदैन हामीलाई। जस्तो वर्षमा हाम्रो 2 चोटि भिटामिन ए हुन्छ, बिहानदेखि साँझसम्म हामी खोज्छौँ, नास्ताको व्यवस्था भिटामिन एमा स्वयंसेविकालाई छैन। अनि हरेक ठाउँमा स्वयंसेविका, हरेक रोगसँग लड्ने स्वयंसेविका, हरेक महामारीमा स्वयंसेविका अगाडि चाहिँ चाहिने। अनि त्यसपछि कुनै ठाउँमा मान सम्मान पाउने ठाउँमा, कुनै 2 पैसा बढी सुविधा पाउने ठाउँमा चाहिँ स्वयंसेविकालाई बिर्सिनुहुन्छ क्या।
4: स्वास्थ्य क्षेत्रमा कार्यरत अन्य सरकारवालाहरू पनि महिला स्वास्थ्य स्वयंसेविकाको योगदान अतुलनीय रहेको बताउँछन्। लुम्बिनी प्रदेशकी स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले पनि महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको उच्च मूल्याङ्कन गर्दै बताउनु भयो।
6: ग्रास रुटमा बसेर घर घरमा बच्चा खोजेर ल्याउने हाम्रो महिला स्वयंसेविका हुनुहुन्छ, उहाँहरूको ठुलो रोल छ उहाँहरूको, र उहाँहरूलाई म धेरै धेरै बधाई धन्यवाद पनि दिन चाहन्छु। उहाँको कारणले गर्दा आज यो कार्यक्रममा हामी सहभागी छौँ र घोषणा गर्दैछौँ।
4: लुम्बिनी प्रदेश सभा सदस्य सन्जु चौधरीले यस वर्ष पनि स्वयंसेविकाको सेवा सुविधा सरकारको प्राथमिकतामा नपरेको भन्दै आगामी बजेटमा उनीहरूका लागि थप व्यवस्था गर्नुपर्ने बताउनु भएको छ।
7: रात दिन नभनिकन हरेक काममा उहाँको सक्रियता छ। स्वास्थ्य क्षेत्रको मजबुत पिलर भनेकै स्वास्थ्य स्वयंसेविका नै हो, तर विडम्बना उहाँहरूलाई हेर्ने दृष्टिकोण र सरकारले पनि दिने मान्यतामा फरक छ। अब 3 तहको सरकार छ हाम्रो मुलुकमा, 3 तहको सरकारले पनि कुनै कुनै पालिकामा त केही गर्नुभएको छ। कोलपुरमा म आफै पनि उपप्रमुख भइरहँदाखेरि पनि कोलपुरमा स्वयंसेविकाहरूलाई हामीले चाहिँ केही गरेको हो। यसले अझै हामीले यो काम गर्नको लागि अझै हौसला र अझै उहाँहरूलाई चाहिँ सेवा सुविधाको आवश्यकता छ भन्ने कुरा माननीय मन्त्रीज्यूलाई म आग्रह गर्न चाहन्छु। यो वर्षको बजेट आइसकेको छ, पनि यो वर्षमा पनि महिला स्वास्थ्य स्वयंसेविकाको लागि जुन हामीले गर्नुपर्ने थियो त्यो काम अझै पनि नयाँ चाहिँ आएको छैन, है पुरानै चाहिँ छ। त्यसैले आगामी दिनमा हामीले हेर्ने, हामीले गर्ने सेवा सुविधा उहाँहरूले दिनुपर्छ।
4: लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी घिमिरेले मन्त्रालयले 60 वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकालाई 50,000 रुपियाँ प्रोत्साहन स्वरूप उपलब्ध गराउँदै आएको जानकारी दिँदै स्थानीय तहले पनि आफ्नो स्रोतबाट थप सहयोग गर्नुपर्ने बताउनु भएको छ।
8: म स्वास्थ्य मन्त्रालयको तर्फबाट तपाईँहरूको उच्च मूल्याङ्कन गर्न चाहन्छु। 60 वर्ष पुगेपछि तब निवृत्त हुँदाखेरि स्वास्थ्य स्वयंसेविकालाई चाहिँ 50,000 दिने व्यवस्था गरेका छौँ। यद्यपि यो पर्याप्त छैन, कपिल वस्तुको बाणगङ्गाले चाहिँ हामीले दिने 50,000 रुपियाँमा चाहिँ 1,00,000 रुपियाँ थप गरेर चाहिँ दिँदो रहेछ। पालिकाहरूको प्रमुखहरूलाई म यसको निम्ति ध्यान आकर्षण गर्न चाहन्छु, बाणगङ्गाबाट सिक्न चाहिँ अनुरोध गर्न चाहन्छु।
4: स्वयंसेविकाहरू भने आफूहरूले पैसाका लागि नभई सेवाभावले काम गरे पनि न्यूनतम प्रोत्साहन र सम्मानको अपेक्षा गरेको बताउँछन्।
3: रिपोर्टपछि अब बाँकी खबर। नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दिपेन्द्र सिंह एरी र टोलीका सदस्य शेर मल्लले स्पोर्ट्स अवार्ड प्राप्त गर्नुभएको छ। नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजना गरेको 7 एसपिए सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा दुवैजनाले अवार्ड जित्नु भएको हो। अवार्ड अन्तर्गत वर्ष खेलाडी पुरुषतर्फ अलराउन्डर एरी उत्कृष्ट घोषित हुनुभयो। यसैगरी नेपाली क्रिकेटमा बलरका रूपमा उत्कृष्ट लयमा रहनुभएका क्रिकेट टोलीकै सदस्य मल्ललाई स्पेसल अवार्ड प्रदान गरिएको छ। मञ्चद्वारा आयोजित सोही समारोहमा कबड्डीकी मानवती विष्ट वर्ष खेलाडी महिलातर्फ उत्कृष्ट घोषित हुँदै अवार्ड जित्न सफल हुनुभएको छ। दाङमा धान रोप्ने क्रममा चट्याङ लाग्दा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। घोरै उपमहानगरपालिका 9 मसाहीमा धान रोप्ने क्रममा चट्याङ लाग्दा बङ्गालचुली गाउँपालिका 2 मर्पेस निवासी 26 वर्षीय दिपा थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो। अविरल वर्षासँगै देशको विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै जाँदा कर्णाली प्रदेशका 2 प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार यही असार 17 गते परेको अविरल वर्षाका कारण रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका 6 स्थित रिजेगाड खोलामा आएको पहिरोले जाजरकोट डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको छ। त्यसैगरी रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रुकुम सहित मार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। पश्चिम डायरीमा अन्य खबरहरू सुनाउन अझै बाँकी नै छन्। तपाईँ कृष्ण सार एफएमको साथमै रहनुहोला।
9: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
10: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर, बाँके। सम्पर्क नम्बर 0184140007 र 98482363989।
12: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
13: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
14: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
15: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
16: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको 7 दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू: एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलीजुली मेडिकल हल इदगाह रोड नेपालगंज सम्पर्क फोन नम्बर 081531380 मोबाइल 9858030479 र 9848213680
17: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगंज
18: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट 10 देखि 15 वर्ष सम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
17: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि
18: सम्पर्क 97051148
17: सोफा हब नेपालगंज
18: विश्वासमा नम्बर 1
17: क्वालिटीमा सबैभन्दा बेस्ट
19: ई रिक्सा चालकहरूमा नेपालगंज उपमहानगरपालिकाको अनुरोध मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ फारम भर्नको लागि नागरिकता ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगंज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ सम्पूर्ण नगरवासी ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ नेपालगंजलाई सभ्य सुरक्षित र व्यवस्थित बनाऊ सम्पर्कको लागि रवि महाउत नगर प्रहरी जवान मोबाइल नम्बर 9822589283
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
3: विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ कृष्णसार एफएम 94 मेगाहर्जको उत्पादन पश्चिम डायरी कृष्णसारएफएम.कममा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी समाचार दैलेखको चामुण्डा विद्रासैनी नगरपालिका वडा नम्बर 7 साङ्गे टाँडाबाट कर्णाली नदीमा खसेको मिनीबस र बेपत्ता यात्रुको खोजीका लागि चितवनको कुरिनटारबाट विशेष उपकरणसहितको गोताखोर टोली परिचालन भएको छ सशस्त्र प्रहरी बलको विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट प्रहरी निरीक्षक प्रेम बहादुर तामाङको नेतृत्वमा 4 सदस्यीय गोताखोर टोली सोनार क्यामेरा र चुम्बकसहित घटनास्थलमा पुगेको हो ती उपकरणको प्रयोग गरी खोजी कार्यलाई तीव्र बनाइएको छ जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा परेका मध्ये चालक तुलाराम सुवेदी सहचालक रामप्रसाद सुवेदी सृजना खड्का मेरो मेखे तिरुवा र जोखे तिरुवाको पहिचान खुलेको छ जोखे तिरुवाको सब फेला परिसकेको छ प्रहरी नायब उपरीक्षक चरण कुमार विकका अनुसार गाडी र अन्य 4 जनाको खोजी भइरहेको छ दुर्घटनाग्रस्त गाडीमा थप यात्रु थिए वा थिएनन् भन्ने विषय अझै यकिन हुन सकिरहेको छैन सल्यानको कालीमाटी स्थित शारदा नदीमा डुबेर महिलाको मृत्यु भएको छ कालीमाटी गाउँपालिका वडा नम्बर 4 डुबेर मृत्यु भएको हो मृत्यु हुनेमा कालीमाटी गाउँपालिका 4 ज्यामिरे निवासी 46 वर्षीय सीता विक रहेको वडाध्यक्ष बेलबहादुर चन्दले जानकारी दिनुभयो घटनाबारे वडाध्यक्ष चन्द इलाका प्रहरी कार्यालय कालीमाटीलाई जानकारी दिएपछि प्रहरी वरिष्ठ नायब निरीक्षक मनोज सिंह बोहराको नेतृत्वमा 5 सदस्य प्रहरी टोली घटनास्थल पुगेको थियो प्रहरीका अनुसार शनिबार साँझ धान रोपाइको काम सकेपछि सीता नुहाउन एक्लै शारदा नदीमा जानुभएको थियो लामो समयसम्म घर नफर्किएपछि उहाँकी 17 वर्षीय छोरी रूपा सुनार खोज्न जाँदा नदीमा घोप्टे परेको अवस्थामा फेला परेको प्रहरीको भनाइरहेको छ जुम्ला जिल्लाको गुठीचोर गाउँपालिकाले मदिरा नियन्त्रण तथा व्यवस्थापन अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँ गाउँमा जनसंवाद कार्यक्रम गरेको छ गाउँपालिकाले 2080 सालमा जारी गरेको मदिरा नियन्त्रण तथा व्यवस्थापन कार्यविधिको कार्यान्वयनको अवस्था प्रभावकारिता तथा स्थानीय नागरिकको सहभागिता बढाउने उद्देश्यले विभिन्न बस्ती र सामुदायिक विद्यालयमा कार्यक्रम आयोजना गरिएको हो वर्षायाम सुरु भएसँगै पहाडी तथा ग्रामीण भेगमा वनजङ्गल र खेतबारीका कालनाहरूमा च्याउ उम्रन थालेका छन् तर प्राकृतिक रूपमा उम्रने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा काल बनेर आउने गरेका छन् वनस्पति विज्ञका अनुसार वर्षाको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु च्याउ र च्याउ खाने नखाने छुट्याउन नसक्दा वर्षेनी नै धेरै मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। यसै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले ग्रामीण भेगमा जङ्गली च्याउ संशोधन र उपभोग नगर्न विगतमा जय सचेतना अभियान सञ्चालन गरिरहेको छ। नेपालमा हालसम्म करिब 1300 प्रजातिका च्याउहरू अभिलेखीकरण गरिएका छन्। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार गठन भएको 100 दिन पुगेको छ। भ्रष्टाचार नियन्त्रण र सुशासनलाई प्रमुख एजेन्डा बनाएको सरकारको नीतिगत एवं कार्यगत सुधारले सरकार सकारात्मक प्रभाव पर्न थालेको छ। सुदूरपश्चिम प्रदेशमा प्रत्यक्ष रूपमा जनसेवा प्रदान गर्दै आएका कारले बिचौलिया मुक्त हुँदा जनताले छिटो छरितो र पारदर्शी तरिकाले सेवा पाउन थालेका छन्। गोर्खापत्र अनलाइनमा खबर छ। यिनै खबरसँगै बिहान 6:30 बजेको पश्चिम डायरी सकियो। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपल्ट। जेएनजी आन्दोलनका बेला तोडफोड भएका नेपालगञ्जका शालिग ठडिए, बाँके जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा। बाँकेका ग्रामीण क्षेत्रका औषधि पसलहरूको अनुगमन, बाँकेमा हालसम्म 18% मात्र रोपाई सकियो। चट्याङ लागेर दाङमा 1 मृत्यु, 2 घाइते, बाढी पहिरोले कर्णालीका 2 राजमार्ग अवरुद्ध। र बाँकेको कोहलपुरको मैठाहामा ग्रासरुट फुटबल प्रशिक्षण, सुदूरपश्चिम स्पोर्ट्स अवार्डको वर्ष खेलाडी पुरुषतर्फ दिपेन्द्र सिंह र महिलातर्फ मानमती। हवस् त, पश्चिम डायरीका प्राविधिक साथी बिनुसँगै म सावित्री पनि बिदा हुन्छौँ। आज असार 21 गते आइतबार 5 जुलाईको दिन सबैका लागि शुभ रहोस्। नमस्कार।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक
2: टाइम चेक अहिले ठीक 7 बजेको छ
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
4: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
5: बीर डेंटल, बीर डेंटल, बीर डेंटल।
6: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
7: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
6: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
7: फोन नम्बर 081-532-375।
8: नत्र तोक्छ यसले।
9: नात्यो छोरा, सर्पलाई केही नगरेसम्म सर्पले केही गर्दैन। ल, ऊ आफ्नो बाटो गइहाल्यो नि, केही गर्यो त। अनि सबै सर्प विषालु पनि हुँदैनन्।
8: विषालु हो कि होइन कसरी चिन्ने त आमा?
9: ल, नेपालमा पाइने विषालु सर्पका बारे सुन। एउटा हुन्छ करेत, जुन प्राय रातिको समयमा घरभित्र छिर्न सक्छ। यसले टोक्दा नदुख्न सक्छ, तर टोकेपछि सासै फेर्न नसक्ने गरी पक्षघात हुनसक्छ। अर्को हुन्छ गोमन, जो निकै रिसा खालको हुन्छ र फणा बनाउँछ। गोमन सर्प दिन वा रात दुवैमा देखा पर्ने र यसले टोक्दा पनि पक्षघात हुनसक्छ। अनि अर्को हरियौ जातिको सर्प, यसले टोक्दा टोकेको भाग सुन्निन्छ र असाध्यै दुख्छ। रगत पनि पातलो भई रक्तस्राव हुनसक्छ। त्यसै गरी हाम्रो देशको तराईको सबै भूभागमा पाइने बाघको जस्तो बुट्टा हुने बाघी सर्प, यसले डसेको बिरामी कमै मात्र पाइन्छ, तर यसको डसाइ एकदम खतरनाक हुन्छ।
10: वर्षायाम र बाली भित्र्याउने समयमा सर्पको टोकाई अथवा डसाइका घटनाहरू धेरै हुने गर्छन्। बाढी र अरू प्राकृतिक प्रकोपहरूको कारणले सर्पको वासस्थान नाश हुँदा सर्प डसाईका घटनाहरू बढी हुने गरेको पाइन्छ।
11: धेरै जसो सर्पका डसाई हानिकारक हुँदैनन्, तापनि सर्पले डसिहाले तुरुन्तै नजिकैको उपचार केन्द्र गइहाल्नुपर्छ।
10: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
12: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006782।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414169।
8: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
3: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
8: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
8: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
9: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज, बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
8: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 9858036577, 9858028195 र 9858036611। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
10: आज म एकदम खुसी छु।
11: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
10: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भुल्ने बाबालाई भनेर जान्छु।
11: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौँ।
10: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
11: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जीएम कलेज नेपालगञ्ज बाह्र मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
10: ल सुन, त्यसो भए 9858040388, 9800450086 र 9858085040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
11: ल ल हुन्छ हुन्छ ल।
0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
12: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
12: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौ समयमै, विकास गरौ सँगै।
12: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
13: यो कृष्णसार एफएम
14: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
2: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए, साँच्चै?
2: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए, त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र, त्यहाँ के सेवा पाइन्छ त दाइ?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ। र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ।

0: सम्पर्क नम्बर 97649 11786 र 98224 92377।
1: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
2: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
3: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
2: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
3: सम्पर्क नम्बर 081536465 98239 80665 र 98482 80465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: Koyle Ponya.
1: Extreme energy drink.
2: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
3: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्म हुने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
2: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
3: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
2: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
3: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके, सञ्चालक पुरन चौधरी।
2: सम्पर्क नम्बर 98 480 20 697, 98 580 23 697 र 98 014 83 697।
3: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौ। शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
4: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
3: हाम्रा विशेषताहरू:
4: अनुभवी तथा दक्ष शिक्षक भएको,
3: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
4: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
3: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
4: वातानुकूलित कक्षा कोठा,
3: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
4: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
3: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
4: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
5: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
6: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
5: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
6: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
7: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
5: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
6: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
7: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टी मोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ
1: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज
4: ए विवेक त्यो लामो घाँसको झारतिर नजाऊ है
5: आया मरे नि बाबा आया
4: ए साथी हो एकछिन फुटबल बन्द गर त विवेकलाई के भयो उता झारतिर नजाऊ भनेको थिए
6: ल हेर त सर्प भाग्यो त्यता टोक्यो के हो विवेकलाई अरे स्कुलको फुटबल हेर्न आएको झन् के दुर्दशा पो आइपऱ्यो
5: ल न मलाई त सापले टोक्यो नि मर्ने भए म
4: विवेक नाति साथी ल शान्त भएर बस धेरै नचलिकन बस हामी तिमीलाई स्वास्थ्य केन्द्र पुर्याउँछौँ ए पारस ऊ त्यो पल्लो घरको दाईलाई मोटरसाइकल लिएर आउनु भन त
6: हो विवेकलाई यहाँ खुल्ला ठाउँमा सुताऊ धेरै झल्याङ झुरुङ नगराइकन मेरो यो कापीले उसलाई हम्किदिन्छु पिटौलामै टोकेछ सुन्निँदैछ टोकेको ठाउँलाई छुन चलाउनु हुन्न है
4: खै त म विवेकलाई यो सजिलो होस् भनेर उसको कसिएको पेटी टाँकहरू बिस्तारै खोलिदिन्छु अनि घडी र औँठीहरू पनि फुकालिदिन्छु खै खै
6: हुन्छ रोशन म त्यही बेलामा विवेकको जुत्ता र मोजा बिस्तारै फुकालिदिन्छु
7: धेरैजसो सर्पको डसाई खतरनाक हुँदैन समयमै उपचार गर्न सकेमा विषालु नै सर्पले टोकेको व्यक्तिलाई पनि बचाउन सकिन्छ सर्पले टोकेको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा पुर्याउन सके उनलाई ठूलो क्षति हुनबाट जोगाउन सकिन्छ
8: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
9: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: Toilet Pony, Extreme Energy Drink.
1: 소체 भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो? आउनुहोस् सोफा हब नेपालगञ्ज.
2: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि. अहिले थमाथम बिक्री भइरहेको छ.
1: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैंकको अगाडि.
2: सम्पर्क 97051148470.
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर 1,
1: क्वालिटीमा सबैभन्दा बेस्ट.
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो. अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ. अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि.
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न.
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ. दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ.
3: ल, तिमीलाई धेरै धेरै धन्यवाद. त्यसो भए म पनि यही भर्ना हुन्छु.
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना. उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसिसिए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ.
3: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित. ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि. थप जानकारीका लागि सम्पर्क 98580-36577, 98580-28195 र 98580-36811. नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार.

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, न्यूरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082504037।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: böyle panya. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480206697, 98583273।

0: 9 र 98014 83 697।
1: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौं, नियमित कानको जाँच गरौं।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98614 1669।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौ, जिम्मेवार नागरिकको परिचय दिऊ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौ समयमै, विकास गरौ सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: आमै नि सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो। बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 9899964581।
3: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउने गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
3: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
5: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
6: सम्पर्क टेलिफोन नम्बर 081536410 र 9840026435।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: आज म एकदम खुसी छु।
2: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानु।
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
1: ल सुन, त्यसो भए 9580404388, 9805086026 र 9580805040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
2: ल ल हुन्छ हुन्छ ल।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: यो कृष्णसार एफएम
0: 94 MHz कृष्णसार जत्तिकै तेज
4: नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढी, एक महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै, कर्णालीका 2 सडक अवरुद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाडीको बिक्रीमा नयाँ कीर्तिमान, 1 महिनामा 1,30,000 गाडी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला T20 विश्वकपको उपाधिका लागि आज इङ्ल्यान्ड र अस्ट्रेलियाले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढी आएको छ। गैरातीको बाढीका कारण 1 महिलाको ज्यान गएको छ भने 6 जना घाइते भएका छन्। लगातारको वर्षापछि दुलाखोला र आसपासका खोल्साबाट आएको हिलो माटो र ढुङ्गासहितको बाढी गाउँमा पसेको डोल्पाका प्रहरी नायब उपरीक्षक DSP अनिल राजगिरीले जानकारी दिनुभयो। उहाँका अनुसार बाढीमा घाइते भएकी स्थानीय 56 वर्षीय आनन्दी विकलाई उद्धार गरी स्वास्थ्य चौकीतर्फ लैजाँदै गर्दा बिहान बाटोमा नै ज्यान गएको बाढीमा परि घाइते भएका अन्य 6 जनाको झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। 50 वर्षीय चाउरी बिक, 44 वर्षीय रेउली बिक, 48 वर्षीय विष्णु बिक, 15 वर्षीय निरुता बिक, 13 वर्षीय सीता बिक र 65 वर्षीय जस बिकको उपचार भइरहेको प्रहरीले जनाएको छ। घटनाबाट प्रभावित एवं प्रत्यक्षदर्शी विष्णु बिकका अनुसार बाढीले झन्डै 15-16 मिटरसम्म बगाएको थियो, जसका कारण ढाड, टाउको लगायत शरीरका विभिन्न भागमा घाइतेहरूको चोट लागेको छ। बाढीले गाउँमा ठूलो भौतिक क्षति समेत पुर्याएको छ। DSP गिरीका अनुसार प्रारम्भिक विवरणमा स्थानीय सहकारी भवन र खाद्य गोदामसहित 7-8 वटा घरमा क्षति छ। एउटा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। विस्तृत विवरण सङ्कलन भइरहेको डोल्पा प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सञ्चालन गरेको थियो। यसैबीच सुर्खेत, दैलेख र अछाममा अहिले पानी परिरहेको छ। ती जिल्लामा थप वर्षाको सम्भावना रहेको छ। बाढी पूर्वानुमान महाशाखाले सुर्खेत, दैलेख र अछामसहित आसपासको नदी तथा खोलामा बाढी आउन सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ। केही दिन यता देशभर मनसुन सक्रिय भएकोले वर्षा हुने क्रम बढेको छ। काठमाडौँ उपत्यकामा गैराती लगातार वर्षा भए पनि अहिले भने पानी पर्ने क्रम रोकिएको छ। काठमाडौँ उपत्यकाभित्र अहिले चर्को घाम लागेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले अनुमान गरेको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशको पहाडी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकोले त्यस क्षेत्रको नदीनाला आसपास र पहिरोको जोखिम भएका स्थानमा सतर्क अपनाउन आग्रह गरिएको छ। त्यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढी, पहिरो तथा डुबानको जोखिम बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ। अविरल वर्षासँगै देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै गएका छन्। त्यस्तै सडक अवरुद्ध हुने क्रम पनि बढेको छ। कर्णाली प्रदेशका 2 प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध छन्। नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफ्लेका अनुसार गएको असार 17 गति परेको पानीले रुकुम पश्चिमको 8 बिस्कोट नगरपालिका छ रिजेगाड खोलामा आएको पहिरोले जाँजरको डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको छ। त्यसैगरी हिजो रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा खसेको पहिरोका कारण घोराई रुकुम सहित मार्ग पूर्ण रूपमा बन्द छ। प्रवक्ता काफ्लेले अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्ग प्रभावित बन्दै गएका र अवरुद्ध सडक खुलाउन आवश्यक प्रयास पनि भइरहेको जानकारी दिनुभयो। पूर्ण रूपमा अवरुद्ध भएका सडक सञ्चालन नहुँदासम्म यात्रा नगर्न तथा आंशिक रूपमा सञ्चालनमा आएका सडकमा पनि अत्याधिक सावधानी अपनाएर मात्र यात्रा गर्न उहाँको आग्रह छ। प्रहरीले बर्खायाममा आवश्यक सतर्कता अपनाउन तथा यात्रा अघि सम्बन्धित सडकको अवस्थाबारे प्रहरी र प्रशासनसँग जानकारी लिन पनि अनुरोध गरेको छ। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा हात्तीको आक्रमणबाट दुईजनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार गैराती घरमा सुतिरहेको बेला जंगली हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटेर उहाँका 4 वर्षीय छोरा भरतको ज्यान गएको हो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्णले आगो बाल्दा उहाँको कच्ची घरमा आगलागी समेत भएको छ। आगो प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। दाङमा चट्याङ लागेर एक महिलाको ज्यान गएको छ। दुईजना घाइते भएका छन्। घोराई उपमहानगरपालिका 2 बस्ने 26 वर्षीय दिपा थापाको चट्याङ लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। घोराई 9 मछाहीमा धान रोपाई भइरहेका बेला हिजो बेलुका 81 चट्याङ परेको थियो। घोराई 2 मर्फेस बस्ने 29 वर्षीय कमला थापा र त्यही ठाउँका 34 वर्षीय सन्दीप विक घाइते हुनुहुन्छ। घाइतेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
6: लौ न सुन्नुस् न, कोही छ वरिपरि? लौ न कोही छ भने मेरो साथीले सर्पले टोक्यो।
7: के भयो बहिनी? तपाईँ कराएको हो?
6: हो दाइ हो। यस्तो
7: बेलामा एम्बुलेन्स र चार पाङ्रे मोटरले खोजेर कुरेर बस्नु हुँदैन। यही नजिकको बस्तीमा मेरो एकजना मोटरसाइकल वाला साथी छ, फोन गरिहाले। तपाईँ नआतिकन साथीलाई ध्यान दिनुहोस् है।
6: हुन्छ दाइ, हुन्छ।
7: हेलो मुकेश, तुरन्त तिमी मोटरसाइकल लिएर यहाँ आइहाल त। यहाँ एकजना बहिनीलाई सर्पले टोकेर इमर्जेन्सी पऱ्यो, तुरुन्तै उपचार केन्द्रमा लानु पऱ्यो। राजमार्ग 4 को 100 मिटर पश्चिम देब्रेपट्टि छौँ है हामी। मुकेश झट्टै आऊ है, सबै काम छाडेर।
8: हुन्छ सन्तोष, म मोटरसाइकल लिएर आइहालेँ।

0: तपाईँले टोकेको व्यक्तिलाई सुरक्षित हुने गरेर बसाएर तुरुन्तै उपचार केन्द्रमा पुर्याउनु पर्छ। मुकेश मोटरसाइकल लिएर आइहाले, मेरो भर पर्ने साथी। म तुरुन्तै बिरामीलाई मुकेशको मोटरसाइकलको बिचमा राखेर उपचार केन्द्र पुर्याइहाल्छु। तपाईँ मेरो साइकल लिएर त्यतै आउनुहोस्।
1: हुन्छ दाई, कत्रो बोल्न गर्नुभयो, जाउँ छिटो जाउँ।
2: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्रकै ज्यान बचाऊ।
3: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ।
4: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
5: दैनिक नयाँ गाडी बिक्री भएका छन्, जसमध्ये विद्युतीय गाडीको हिस्सा 23.3% रहेको छ। यसअघि मे महिनामा 20% विद्युतीय गाडी बिक्री भएकोमा जुनमा त्यसलाई उछिन्दै नयाँ रेकर्ड कायम भएको हो। विद्युतीय गाडीको बजार हिस्सामा देखिएको यो वृद्धि गएको फेब्रुअरीदेखि लगातार जारी छ। फेब्रुअरीमा कुल बिक्रीको 11.8% रहेको इभीको हिस्सा 5 महिनाको अवधिमा झन्डै दोब्बर पुगेको छ। तथ्याङ्क अनुसार अस्ट्रेलियामा नयाँ गाडी आपूर्तिका लागि चीन सबैभन्दा ठूलो स्रोत बनेको छ। विभिन्न द्वन्द र पेट्रोलियम पदार्थ को मूल्यमा देखिएको अस्थिरताका कारण उपभोक्ताले इन्धनको मूल्यमा हुने जोखिम कम गर्न विद्युतीय गाडीप्रति विशेष चासो बढाएका छन्। अब खेल खबर। आइसिसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्यान्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 सुरु हुनेछ। दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इङ्ल्यान्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इन्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। अस्ट्रेलिया र इङ्ल्यान्ड विश्व महिला क्रिकेटका दुई शक्तिशाली टोली मानिन्छन्। आजको खेलले विश्व महिला क्रिकेटको च्याम्पियन टोली तय गर्नेछ। र विश्वकप फुटबलमा फ्रान्स र मोरक्को अन्तिम 8 पुगेका छन्। आज बिहान भएको खेलमा फ्रान्सले पाराग्वेलाई 1 तथा गैराती भएको खेलमा मोरक्कोले सहआयोजक क्यानडालाई 3 गोलले हरायो। पाराग्वेसँगको खेलमा फ्रान्सका कप्तान किलियन एम्बापेले 70 मिनटमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक भयो। यो गोलसँगै एम्बापेले यो विश्वकप फुटबलमा 7 गोल गर्दै अर्जेन्टिनाका लियोनल मेस्सीसँग बराबरी गरेका छन्। अब क्वार्टर फाइनलमा फ्रान्स र मोरक्को बीच खेल हुनेछ। 7 पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टर फाइनलमा पुगेको हो। हारसँग क्यानाडा र पाराग्वे बाहिरिएका छन्। यो विश्वकपबाट बाहिरिने क्यानाडा पहिलो आयोजक देश बनेको छ। चारभन्झ्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डोल्पाको गैरी गाउँमा मध्यरातमा बाढी, 1 महिलाको ज्यान गयो, 6 जना घाइते। पानी परिरहेका सुर्खेत, दैलेख र अछाममा सतर्कता अपनाउन आग्रह। विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका घटना बढ्दै, कर्णालीका 2 सडक अवरुद्ध, जोखिम अवस्थामा यात्रा नगर्न प्रहरीको अनुरोध। हेटौँडा कपडा उद्योग फेरि सञ्चालनको तयारी, नेपाली सेनाबाट परीक्षण उत्पादन चल्दै। अस्ट्रेलियामा विद्युतीय गाडीको बिक्रीमा नयाँ कीर्तिमान, 1 महिनामा 1,30,000 गाडी बिक्री। पेट्रोलियम पदार्थको भावमा अस्थिरता मुख्य कारण। र महिला टी20 विश्वकपको उपाधिका लागि आज इङ्ल्यान्ड र अस्ट्रेलियाले खेल्दै।
6: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीस्कोपिक मार्फत एपेन्डिक्स र पित्त थैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल पिनास तथा थाइराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी स्वर सुक्ने समस्या, कान दुख्ने चक्कर लाग्ने सुन्ने बारे समस्याहरूको उपचार साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी पिटिए कानको सुनाई परीक्षण, यस बाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको भर लक्ष्मी सरस्वती पोली क्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमान चोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081532780 582780।

0: California. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: मामाच आउँछ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच आउँछ सित्तैमा
1: मामासँग हल्का रमाइलो।

0: बीर डेंटल
1: नेपालगंज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष

0: उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बियर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
0: फोन नम्बर 081 532 375।

0: हुए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर, नेपाल का अपने क्यूआर।
1: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दै छ, थायराइड को समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाए तर भएन।
2: ए तिमी यति चिन्तित किन? के भयो फेरि?
1: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
2: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
1: कस्तो खबर?
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
1: ए साँच्चै?
2: अझ सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
1: ए त्यो त झन् राम्रो
2: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सूरज राज भट्टराई एमबिबिएस, एमएस केयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
1: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
2: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
1: यो त पुरा प्याकेज जस्तै भयो नि।
2: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
1: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
2: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।
3: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँके।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।
5: यो कृष्ण सार एफएम
6: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662450551।

0: toilet pony, yeah. Extreme energy drink.
1: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
2: फेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल फेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल इदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 र 98481380।
3: ओहो, आज डाइह नै मजा लागत हो। मजासे दवाई करेना कहटु।
4: ए तो ओकर लाग कान्ति आरोग्य अस्पताल जाइन। पश्चिम नेपालके अनुभवी व उत्कृष्ट विशेषज्ञ चिरफार कैना डाक्टर से विश्वासिलो स्वास्थ्य सेवा यही कान्ति आरोग्य अस्पताल नेपालगञ्जमा मिलत।
3: ए बात त ठिक कैलो, साँच्ची कि अस्पतालमा का सुविधा मिलत त?
4: उहाँ त 24 घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन ओ लेजर प्रविधि से शल्यक्रिया, जरल घाव उपचार करना संगे एनआईसीयू, पीआईसीयू, आईसीयू, हाईटेक अपरेशन थिएटर हो, सुरक्षित प्रसूति सेवा फे उहाँ पा जाइत। छोट बच्चा हो, भर्खर जन्मल बच्चन के सामान्य से लैके जटिल रोग संगे सकु प्रकार के रोग के उपचार फे उहाँ कै जाइत।
3: ए ओसिनो कला से उहै जाई मन फे ढुक्क हुइना चाहल रह।
4: हो तो स्वास्थ्यक हेरचाह कहले ठीक ठाउँ रोजना हो। कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सक्कुमेरिक उत्कृष्ट स्वास्थ्य सेवा अक्क ठाउँमा। सम्पर्क नम्बर 081535717। कान्ति आरोग्य अस्पताल, अपने हुकरन के स्वास्थ्य हमार स्नेहा।
5: खबर।
6: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
5: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर, ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
6: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
5: सम्पर्क नम्बर 081536465, 98239806665 र 98482804665। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चौक, नेपालगञ्ज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज। कृष्णसार जत्तिकै तेज।
4: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक। अहिले ठीक 10 बजेको छ।
5: Extreme energy drink. Taste the difference. Feel the energy.
2: Yo Krishna Sar FM
3: 94 megahertz. Krishna Sar jatti ke tez.
6: Oh, Musa kudira se hernu ta?
7: Kehi ta budi. Barshayam ko samay pani chha. Agari ko dhoka khulai chha ki. Musa aayo bhane ta aba Musa khojdai sarpa pani aunu sakcha.
6: Oho, ho ta. Thakkai samje. घर वरिपरिको झाडीहरू पनि बढेर कत्रो कत्रो भएका छन्। काट्नु पर्ने।
7: यसो गरौँ बुढी, त्यसो भए भोलि मिठो नास्ता खाउँ, आँटा पुरी तरकारी, अनि सपरिवार मिलेर सरसफाई गरौँला, अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौँला, हुन्न?
6: हुन्छ बुढा। यस्तो बेलामा त अग्ला घाँस, फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
7: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका अग्ला अग्ला घाँस काटौँ, हिजो ल्याएको दाउरालाई पनि घर नजिक अलि पर व्यवस्थापन गरौँ, भखारीको ढोका पनि सर्प मुसा केही नपस्ने गरी मर्मत गरौँ, अनि त घर वरिपरि खाली र सफा भएपछि सर्पहरू आउन त त्यसै कम हुन्छ नि।
6: अँ हुन्छ बुढा, भोलि शनिबार पनि हो, फुर्सदिलो बिहान पनि छ।
8: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन्। यस मौसममा आफ्नो बास स्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन्छन्।
9: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन्। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
10: नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
11: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
13: सुन्नु न सावित्रीजी, मलाई सोफा, दराज, डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
14: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
13: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
14: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448 87535 र 98082 54037।

0: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
1: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
0: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिउँ,
1: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
0: कर तिरौं समयमै, विकास गरौं सँगै।
1: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
0: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
2: यो कृष्णसार एफएम
3: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट IPS तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे QR में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे QR नेपाल का अपने QR।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: California. Extreme energy drink.
1: अत्याधुनिक
2: प्रयोगशाला खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने
1: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ
2: सिट सीमित छन् आजै भर्ना हुनुहोस्
1: सनबीम इंग्लिश मिडियम स्कूल नेपालगंज 1 धम्बोजी बाँके सम्पर्क नम्बर 081 536 422 98 580 36 422 98 580 27 994

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
1: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टर्नल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
2: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414007 र 98482369।
3: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा, फुलचेक्रा 5, नेपालगंज। सम्पर्क फोन नम्बर 081530244, 98580-81244।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।

0: toilet pony, yeah. Extreme energy drink.
1: हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
2: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
2: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
2: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98482097, 98582023697 र 98014386697।
2: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।

0: toilet pony, yeah. Extreme energy drink.
1: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
2: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
1: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
2: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
3: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
1: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
2: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
3: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: 94 MHz कृष्णसार जत्तिकै तेज
1: टाइम टेक
2: यो कृष्णसार FM
0: 94 MHz कृष्णसार जत्तिकै तेज
3: आमा राति छ कता जान लाग्नु भयो नि
4: पिसाब लाग्यो चर्बी जान लाग्यो नि
3: ए पक्नु त्यसो भए म टर्च लाइट र लट्ठी दिन्छु लिएर जानुस्
4: किन नि सानो लट्ठी र टर्च लाइट
3: किन हुनु नि आमा रातको समयमा बाहिर निस्किनु पर्दा वा टोयलेट जानु पर्दा जहिले पनि टर्च लाइट बालेर र लामो लट्ठी लिएर मात्र जानुपर्छ किनकि बर्खायामको समय छ सर्पहरू हुन सक्छन् टर्चको उज्यालोले सर्प देख्न सकिन्छ र लट्ठीको टकटक आवाज सुनेर सर्पहरू भाग्न सक्छन्
4: कति राम्रो सल्लाह दिएको सानो तिमीले
3: आमा हामीलाई नि स्कुलमा म्याडम सरहरूले सर्प लुक्न सक्ने स्थानहरूबाट हिँड्नु परेमा वा काम गर्नु परेमा जहिले पनि थप होसियार हुनुपर्छ भनेर सिकाउनु भएको छ नि अझै धानबारी झाडी अथवा अग्ला घाँसहरू भएको ठाउँहरूबाट हिँड्नु परेमा लामो लट्ठी लिएर टकटक आवाज गर्दै हिँड्नुपर्छ भन्नुभएको छ
5: सर्पहरू वर्षायामको समयमा सुक्खा ठाउँमा बस्न मन पराउँछन् आफ्नो बासस्थानमा पानी पस्ने हुँदा सुक्खा ठाउँको खोजीमा उनीहरू बाहिर निस्कन सक्छन्
6: मुसा कुखुरा जस्ता आहारको खोजी गर्ने क्रममा पनि सर्पहरू मानव बस्ती नजिक आउन सक्छन् भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

0: toilet pony, yeah. Extreme energy drink.
1: Wow! Plus two परीक्षा पनि पास भयो। अब कुन कलेजमा भर्ना हुने होला?
2: ल है बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
1: ए हो र? त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
2: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडीज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
3: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10-2 औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98-580-36-577, 98-580-28-195 र 98-580-36-811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
4: यो कृष्ण सार FM
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: आमैनी सामान खरिद गर्ने यति लामो लिस्ट सर र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
1: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
2: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699564581।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।

0: toilet pony, yeah. Extreme energy drink.
1: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेको रहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
2: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
1: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
2: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
1: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
2: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
1: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
2: लौ, त्यसो भए आजै जानु पर्यो।
1: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
3: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुनि। सम्पर्क नम्बर 9886073770 र 9895006682।
4: खुसीको खबर।
5: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेसनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
4: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर, मुटु रोग, पेट, छाती, कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे, डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौ।
5: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
4: सम्पर्क नम्बर 081536465, 9829806665 र 9842880465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9816014 1900।

0: फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
1: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081414000 र 98482363।
2: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
3: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
2: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
3: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
2: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
3: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
2: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
3: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
2: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
3: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
2: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24551।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
7: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
6: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
7: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
6: कस्तो खबर?
7: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
6: ए, साँच्चै?
7: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
6: ए, त्यो त झन् राम्रो
7: हो नि। डाक्टर पुनम आचार्य MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
6: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
7: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
6: यो त पुरा प्याकेज जस्तै भयो नि।
7: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
6: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081-531-860 र 081-531-861।
7: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: California. Extreme energy drink.
1: आमाको उपचार गरौँ भनेको कहाँ जाने होला?
2: कान्ति आरोग्य अस्पताल छँदैछ नि। पश्चिम नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
2: 24 घन्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियू, पिआइसियू, आइसियू, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसूति सेवा पनि

0: यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
0: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छानामुनि।
1: सम्पर्क नम्बर 081535717।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085449451।
3: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: Ko e leponi ja? Extreme energy drink.
1: दाई, धेरै समयदेखि महिनावारी गडबडी, सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
2: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
1: हो र? त्यहाँ के सेवा पाइन्छ त दाई?
2: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठा गुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
1: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
2: मेडिकेयर क्लिनिक, नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 11, बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
3: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। असारमा हुने विकासे बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा, ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै, सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व रहेको मन्त्री तिमिल सेनाको भनाई। युक्रेनको लुहान्स्क क्षेत्र नियन्त्रणमा आएको रुसी राष्ट्रपति पुटिनको घोषणा, पूर्वी युक्रेनमा सैन्य अभियान जारी रहने भनाई। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले चालु आर्थिक वर्षको अहिलेसम्म 1,48,90,94,00,000 रुपियाँ पुँजीगत खर्च गरेको छ। यो कुल बजेटको 36.5% हो। यस वर्ष सरकारले 4,07,90,00,000 रुपियाँ पुँजीगत तर्फको बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष सकिन अब 11 दिन मात्रै बाँकी छ। 15 दिनमै झण्डै 3.5% अर्थात् 67.5 अर्ब रुपियाँ बजेट खर्च भएको छ। यही बजेट सडक, पुल, भवन लगायत पूर्वाधार निर्माण तथा विकास आयोजनामा खर्च हुने रकम हो। यता चालु आर्थिक वर्ष चालु खर्च भने यस वर्ष पनि बढेको छ। चालुतर्फ विनियोजित 11,08,98,00,000 रुपियाँ मध्ये 10,53,45,00,000 रुपियाँ खर्च भइसकेको छ। चालु आर्थिक वर्षका लागि तत्कालीन सरकारले कुल 19,64,11,00,000 रुपियाँको बजेट ल्याएको थियो। आर्थिक वर्षको अन्तिम दिनहरूमा विकास बजेट हतारमा खर्च गर्ने प्रवृत्ति दोहोरिँदा खर्चको गुणस्तर र प्रभावकारितामाथि भने प्रश्न उठेको अर्थतन्त्रका जानकारहरू बताउँछन्। आज ललितपुर सहित 9 जिल्लामा बाढीको जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार ललितपुर सहित मकवानपुर, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई बहने ससाना नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ। महाशाखाले सम्भावित बाढीको जोखिम भएका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गैराती डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदोसहित बाढी आउँदा 1 महिलाको ज्यान गएको छ भने 6 घाइते भएका छन्। केही दिन यता देशभर मनसुन सक्रिय भएकाले वर्षा हुने क्रम बढेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। आज राति पनि सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेकाले त्यस क्षेत्रका नदी नाला आसपास र पहिरोको जोखिम भएका ठाउँमा सतर्कता अपनाउन आग्रह गरिएको छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। यो खण्डमा गरिएको ढलानको आयु कम्तीमा 30 वर्ष हुने आयोजनाले दावी गरेको छ। सडक विभाग आयोजना निर्देशनालय एडिबीका आयोजना निर्देशक चुडाराज ढकालका अनुसार दाउन्नेको भौगोलिक अवस्था र गाडीको चापलाई मध्यनजर गरी कालोपत्रेको सट्टा गुणस्तरीय ढलान गरिएको छ। 30 वर्षको आयु सुनिश्चित हुने गरी ढलान गरेको, भार नियन्त्रण हुन सकेमा अनि डिजाइन अनुसारका अन्य मापदण्ड पालना भए 40 वर्षसम्म नै ढलान टिक्ने उहाँको दावी छ। यसले नागरिकले दाउन्नेमा भोग्दै आएका शास्ति अन्त्य हुने ढकालको विश्वास छ। उहाँले सडकको भारवहन क्षमता एकल चक्कामा 10 टन रहेको जानकारी दिनुभयो। आउँदो 20-30 वर्षको गाडीको चापको पूर्वानुमानलाई आधार मानेर दैनिक 12,000-20,000 गाडी आवत जावत गर्दा पनि सडकमा कुनै पनि क्षति नपुग्ने गरी निर्माण गरिएको उहाँको भनाइ छ। अहिले दाउन्ने मन्दिर मुनिको पहिरो प्रभावित क्षेत्रमा झन्डै 50 मिटर एकतर्फी ढलान गर्न मात्र बाँकी छ। कालोपत्र गर्दा सडक छिटो बिग्रिने र सर्वसाधारणले निरन्तर शास्ति खेप्नुपर्ने अवस्थालाई दृष्टिगत गर्दै आयोजनाले ढलानको विकल्प रोजेको हो। यससँगै दाउन्ने खण्डमा वर्षेनी हुने सडक अवरोध र मर्मतको समस्या दीर्घकालीन रूपमा समाधान हुने सरकारको विश्वास छ। सूचना तथा सञ्चार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व भएको बताउनु भएको छ। नेपाल पत्रकार महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रममा उहाँले सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताउनुभयो। साथै उहाँले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताउनु भएको छ। कार्यक्रममा पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले सरकारको सञ्चार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको टिप्पणी गर्नुभयो। पत्रकारको सूचनामा पहुँच सीमित भएको उहाँको भनाइ छ। अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्न प्रयास गरिरहेको आरोप पनि लगाउनु भएको छ। यस्तै नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष हरिहर विरहीले संवैधानिक सुनिश्चितताका बावजुद सञ्चार क्षेत्रमा चुनौती कायम रहेको बताउनुभयो। बदलिदो प्रेस परिस्थितिमा प्रेस स्वतन्त्रता, सञ्चार कानून र जिम्मेवार पत्रकारिता नारासहित नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलन ललितपुरमा चलिरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनचाँदीको भाउ आज सामान्य घट्यो, महिला टी20 विश्वकपको उपाधिका लागि आज इङ्ल्यान्ड र अस्ट्रेलियाले खेल्दै लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
2: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
1: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
2: सम्पर्क 97051148470।
1: सोफा हब नेपालगञ्ज,
2: विश्वासमा नम्बर एक,
1: क्वालिटीमा सबैभन्दा बेस्ट।
3: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: गण्डकी, लुम्बिनी, सुदूरपश्चिम सहित एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ सामान्य घटेको छ। आज सुनको भाउ तोलामा 400 रुपियाँले घटेको हो। भाउ घटेर सुन आज तोलाको 2,90,300 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। अस्ति शुक्रबार सुनको भाउ तोलाको 2,90,700 रुपियाँ रहेको थियो। शुक्रबार सुनको भाउ तोलामा 7,200 रुपियाँले बढेको थियो। यस्तै आज चाँदी तोलामा 10 रुपियाँले घटेको छ। भाउ घटेर चाँदी आज तोलाको 4,605 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। अब विदेशको खबर। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्रमा रहेको लुहान्स्क गणतन्त्र पूर्ण रूपमा रुसी नियन्त्रणमा आएको दावी गर्नुभएको छ। सैन्य बलको अस्थायी कमान्ड पोस्टमा आयोजित बैठकलाई सम्बोधन गर्दै उहाँले लुहान्स्कलाई पूर्ण रूपमा मुक्त गर्ने अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। राष्ट्रपति पुटिनका अनुसार अब रुसी सेनाले डोनेट्स्कसँगै जापोरिजिया र खेरसन क्षेत्रमा रहेका युक्रेनी सशस्त्र बलका संरचना तथा सैन्य अड्डामाथिको अभियानलाई निरन्तरता दिनेछ। उहाँले ती क्षेत्रमा सैन्य कारवाही योजनाअनुसार अघि बढिरहेको दावी समेत गर्नुभयो। यसका साथै युक्रेनका खार्किभ, सुमी र अन्य क्षेत्रसँग जोडिएका सीमावर्ती इलाकामा सुरक्षा क्षेत्र निर्माण गर्ने कार्य पनि योजनाअनुसार अगाडि बढाएको पुटिनको भनाइ छ। रुसले लुहान्स्क पूर्ण रूपमा आफ्नो नियन्त्रणमा आएको दावी गरे पनि यसबारे युक्रेनी पक्षबाट तत्काल कुनै आधिकारिक प्रतिक्रिया भने नआएको चिनिया समाचार संस्था सिन्भाले जनाएको छ। दुई देशबीचको युद्धमा अहिलेसम्म हजारौँ मानिसले ज्यान गुमाउँदा लाखौँ मानिस विस्थापित भएका 4 वर्षभन्दा बढी समयदेखि चलिरहेको यो युद्ध अझै निर्णायक रूपमा टुङ्गिएको छैन र सैन्य कारवाहीसँगै कूटनीतिक प्रयासहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन्। अब खेल खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको खेल्दैछन्। ब्राजिल र नर्वे बीचको खेल नेपाली समयअनुसार राति पाउने 2 बजे सुरु हुनेछ। 5 पटकको विश्व विजेता ब्राजिललाई यो विश्वकपको उपाधि दावेदार मध्ये एक टोली मानिएको छ। यस्तै अर्लिङ हलान्डको टोली नर्वे पनि इतिहास रच्ने अभियानमा छ। यस्तै भोलि बिहान पाउने 6 बजे इङ्ल्यान्ड र मेक्सिको बीच खेल हुनेछ। विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै, फ्रान्स र क्यानाडालाई हराउँदै मोरक्को अन्तिम 8मा पुगेका हुन्। अन्तिम 8मा फ्रान्स र मोरक्को बीचको खेल शुक्रबार मध्यराति पाउने 2 बजे हुनेछ। यस्तै आइसिसी महिला टी20 विश्वकपको उपाधिका लागि आज घरेलु टोली इङ्ल्यान्ड र साबिक विजेता अस्ट्रेलियाले खेल्दैछन्। लर्ड्समा फाइनल खेल नेपाली समयअनुसार बेलुका 8:15 बजे सुरु हुनेछ। 2 टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। इङ्ल्यान्डले सेमी फाइनलमा दक्षिण अफ्रिकालाई 40 रनले पराजित गर्दै फाइनलमा पुगेको हो भने अस्ट्रेलियाको महिला टोलीले वेस्ट इन्डिजलाई 8 विकेटले हराउँदै उपाधि नजिकै पुगेको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। असारमा हुने विकासे बजेट खर्चको प्रवृत्ति यस वर्ष पनि रोकिएन। आज ललितपुर सहित 9 जिल्लामा बाढीको जोखिम। नवलपरासी दाउन्ने खण्डको निर्माण कार्य अन्तिम चरणमा, ढलान कम्तीमा 30 वर्षसम्म टिक्ने दावी। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन चल्दै, सरकार गैर जिम्मेवार भए प्रश्न उठाउनु पत्रकारको दायित्व रहेको मन्त्री तिमिल सिन्हाको भनाई। युक्रेनको लुहान्स्क क्षेत्र नियन्त्रणमा आएको रुसी राष्ट्रपति पुटिनको घोषणा, पूर्वी युक्रेनमा सैन्य अभियान जारी रहने भनाई। र विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति ब्राजिल र नर्वे तथा भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: बीर डेंटल
5: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
6: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधि द्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
5: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
6: फोन नम्बर 081-532-375।
7: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु
8: होइन कौशल्या मेमोरियल अस्पताल, यही थियो त।
9: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
10: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: हाय, के गर्ने होला अब? सुगर पनि बढ्दैछ, थाइराइडको समस्या अझ छुट्टै छ। कति ठाउँमा देखाएँ तर भएन।
1: ए, तिमी यति चिन्तित किन? के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए, साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए, त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पुनम आचार्य एमबिबिएस, एमडी केयु, आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस, एमएसकेयु, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्। दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: toilet pony, yeah. Extreme energy drink.
1: आज म एकदम खुसी छु.
2: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण शर्मा एउटा राम्रो कलेजको विज्ञापन सुने. मलाई त्यहाँको विशेषता एकदम मन पर्यो. म त भोलि नै बाबालाई भनेर जान्छु.
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाइ कस्तो रहेछ, हामी पनि जानु.
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ. अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्. यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ. अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त. अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु.
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है.
2: ल ल हुन्छ हुन्छ ल.
3: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: होइन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन. अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ. यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो. बहिनी, त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ.
5: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार. मोबाइल नम्बर 98699 64581.
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि.
6: हाम्रा विशेषताहरू:
7: अनुभवी तथा दक्ष शिक्षक भएको,
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
7: मनोविज्ञानमा आधारित.

0: हरित शिक्षण सिकाई,
1: अतिरिक्त क्रियाकलाप में विशेष जोड़,
0: वातानुकूलित कक्षा कोठा,
1: अत्याधुनिक प्रयोगशाला, खेलकूद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने।
0: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
1: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
0: सनबीम इंग्लिश मिडियम स्कूल, नेपालगंज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवा निवृत्त प्रमुख कन्सल्टेन्ट ENT विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ENT कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ। हाम्रा थप सेवाहरू एक्सरे, इन्डोस्कोपी, प्रयोगशाला, अडियोग्राम तथा आवश्यक परेको खण्डमा बिरामीलाई अपरेसनको पनि व्यवस्था छ। विस्तृत जानकारीको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081531380, मोबाइल 98580304 अन्ठानब्बे चार अस्सी 21380।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 98 61 14 16 99।

0: drip on ya.
1: Extreme energy drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ मुटु।
3: खुल्यो खुल्यो खुल्यो
4: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
3: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
4: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
3: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
4: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: से अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतान प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: दैनिक रु 197 मा रु 50 लाख को बीमा तिरेको सम्पूर्ण प्रीमियम फिर्ता सूर्य ज्योति सही प्लान
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवन को लागि।
3: दाई धेरै समयदेखि महिनावारी गडबडी सेतो पानी बग्ने र पेट दुख्ने समस्याले साह्रै दुःख पाएकी छु। कहाँ जाँदा राम्रो होला?
4: म पनि पहिला ग्यास्ट्रिक पाइल्स र पेटको समस्याले धेरै हैरान थिएँ। पछि नेपालगञ्जको मेडिकेयर क्लिनिक गएँ। त्यहाँ महिला र पुरुष दुवैका समस्याको उपचार र अपरेसन एउटै ठाउँमा हुने रहेछ। अनुभवी विशेषज्ञ डाक्टरबाट सेवा पाएपछि अहिले मलाई धेरै आराम भएको छ।
3: हो र, त्यहाँ के सेवा पाइन्छ त दाई?
4: सुन, त्यहाँ महिलाहरूका लागि बाँझोपन, सेतो पानी, महिनावारी गडबडी, गर्भवती जाँच, पाठेघर तथा स्तन सम्बन्धी समस्याको उपचार पाइन्छ र पुरुष तथा अन्य बिरामीहरूका लागि ग्यास्ट्रिक पाइल्स, हर्निया, एपेन्डिक्स, थाइराइड, पित्त थैली, गाँठागुठी तथा विभिन्न ल्याप्रोस्कोपिक र लेजर सर्जरी सेवा पनि उपलब्ध छ नि।
3: हजुर, मेडिकेयर क्लिनिकमा वरिष्ठ ल्याप्रोस्कोपिक दूरबीन तथा लेजर सर्जन डाक्टर कमर हसन अन्सारी र वरिष्ठ ल्याप्रोस्कोपिक स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डाक्टर अमिरुन निशाले सेवा दिइरहनु भएको छ। तपाईँ पनि आजै कुनै पनि चेक जाँच र अपरेसनका लागि नाम दर्ता गरेर ढुक्क बन्नुहोस्।
4: मेडिकेयर क्लिनिक नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 11 बिपी चोक नजिक उपमहानगरपालिकाको कार्यालय लाइनमा। सम्पर्क नम्बर 97639711786 र 98224392377।
5: मेडिकेयर क्लिनिक महिला र पुरुष दुवैको स्वास्थ्य उपचारको भरपर्दो गन्तव्य।
6: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
7: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
6: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
7: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
8: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
6: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
7: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
8: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोड, काठमाडौँ। फोन नम्बर 98614169।
4: हाम्रो गाउँ हाम्रो सहर, सफा सडक, गुणस्तरीय शिक्षा, भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना,
3: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर।
4: समयमै कर तिरौं, जिम्मेवार नागरिकको परिचय दिउँ,
3: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ।
4: कर तिरौं समयमै, विकास गरौं सँगै।
3: कर हाम्रो दायित्व, समृद्धि हाम्रो लक्ष्य।
4: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश।
9: Back to back. Back to back.
10: In this song.
9: On. Stay tuned.

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Koyle Pony'a.
1: Extreme energy drink.
2: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
3: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
2: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
3: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ।

0: चिसा पिसाब खकार थाइराइड बायोप्सी कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
1: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी, नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
0: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
4: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
5: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
4: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
5: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
4: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
6: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
0: सम्पर्क टेलिफोन नम्बर 081-536-410 र 98-480-26-435।
7: Back to back, back to back.
8: In this song, on
7: Stay tuned.

0: बीर डेंटल
1: नेपालगंज शहर में संचालित अत्याधुनिक सुविधा संपन्न बीर डेंटल में दांत तथा मुख संबंधी संपूर्ण उपचार काठमांडू तथा भेरी अंचल अस्पताल का अनुभवी वरिष्ठ डाक्टर आर के लामिछाने द्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछाने द्वारा गरिने विशेष उपचारहरू दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375। नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरबिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081-531-366 र 98-085-49-451।
4: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्सुरेन्स, जीवनको लागि

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्। तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन। अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौँ पछि फेरि एक दिन ठुलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
1: आज म एकदम खुसी छु।
2: हैन, आज किन यसरी हाँस्दै आएकी छौ त?
1: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने, मलाई त्यहाँको विशेषता एकदम मन पर्यो, म त भोलि नै बाबालाई भनेर जान्छु।
2: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
1: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित GM कलेजको BBS प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, CA काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, ICT क्लास, AC क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यहीँ जाने निर्णय गरेँ। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
2: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज GM कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
1: ल सुन, त्यसो भए 98580 40388, 98045086 26 र 98580 85040 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
2: ल ल हुन्छ हुन्छ ल।
3: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
4: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस NMC छ नि।
3: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
4: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित AC कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
3: ल तिमीलाई धेरै धेरै धन्यवाद, त्यसो भए म पनि यही भर्ना हुन्छु।
5: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस NMC ब्याचलर अफ बिजनेस स्टडिज BBS तथा ACCA कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
3: नेपालगञ्ज बहुमुखी क्याम्पस NMC आदर्श ग्रुपद्वारा सञ्चालित, ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98580 36577, 98580 28195 र 98580 36811। नेपालगञ्ज बहुमुखी क्याम्पस NMC सफल भविष्यको बलियो आधार।
6: दैनिक ₹197 ₹50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
8: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुनु सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
9: Back to back, back to back.
10: In this song, on
9: stay tuned.

वात साल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568

0: Go le ponia.
1: Extreme energy drink.
2: नाक कान र घाँटीका रोगीहरूको लागि विशेष सूचना।
3: भेरी अञ्चल अस्पतालमा लामो समय काम गरी सेवानिवृत्त प्रमुख कन्सल्टेन्ट ईएनटी विशेषज्ञ डाक्टर रमेश कुमार श्रेष्ठ र हाल भेरी अञ्चल अस्पतालमा नाक कान घाँटी विभागमा कार्यरत ईएनटी कन्सल्टेन्ट डाक्टर सगुन श्रेष्ठसँग उपचारको लागि मिलिजुली मेडिकल हल ईदगाह रोड नेपालगञ्जमा हप्ताको सातै दिन सेवा उपलब्ध छ।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 3 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गतिर्न नसक्ने महासंघ अध्यक्ष श्रेष्ठको भनाई पत्रकार महासंघको राष्ट्रिय भेलामा संचार मन्त्री र महासंघका नेतृत्वबीच आरोप प्रत्यारोप प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमल सिन्हाको दावी चितवनमा हात्ती पीडित स्थानीयवासी र प्रशासनबीच सहमति अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने झन्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको बीचको खेल नेपाल खबरमा अब पूरा खबर निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूले बजेटमा छुटेका विषयहरू मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका हुन् महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ यस्तै परिसङ्घका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो सङ्कटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैङ्कको संरचनागत सुधारमा समेत माग गरेका छन् यस्तै छलफलमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको सुझाव छ नेपाल पत्रकार महासङ्घले आयोजना गरेको राष्ट्रिय भेलामा सञ्चार मन्त्री विक्रम तिमिल सिन्हा र महासङ्घ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ महासङ्घ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मिडियाप्रति सङ्कुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मिडिया उद्योग आर्थिक सङ्कटमा परेको बताउनुभयो उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र सञ्चार क्षेत्रबीच बढ्दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो जवाफमा सञ्चार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल जिम्मेवारी र महासङ्घको आन्दोलनको औचित्यमाथि नै प्रश्न उठाउनुभयो विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासङ्घ मौन रहेको उहाँको आरोप छ विगतका गैर कानुनी नियुक्तिहरूतर्फ पनि प्रश्न उठाउँदै मन्त्री तिमिल सिन्हाले सडक आन्दोलनको सट्टा संवाद मार्फत समस्या समाधान गर्न आग्रह गर्नुभयो प्रेस स्वतन्त्र माथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दाबी छ चितवनमा जङ्गली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासनबीच 4 बुँदे सहमति भएको छ चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवीय हात्तीले गैराती भरतपुर 23 जगतपुरमा घरमै पसेर आक्रमण गर्दा 21 वर्षकी आशिका बोटे र उनका 4 वर्षका छोराको ज्यान गएको थियो हात्ती धपाउने क्रममा घर समेत जलेर नष्ट भएको थियो घटनापछि आक्रोशित स्थानीय बासिन्दाले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धर्ना दिएका थिए छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने मृतक परिवारलाई राहत दिने घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो स्थानीयवासीका अनुसार ध्रुवी हात्ती लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो यस हात्तीबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन् विक्रमसम्म 2069 सालमा यसलाई मार्ने आदेश भएको भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको हो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो गोविन्दे ध्रुवे लगायतका जङ्गली हात्ती छन् डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार भएको छ 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो दुलाखोला तथा आसपासका खोल्सामा आएको लेदोसहितको बाढी गाउँमा पसेपछि 56 वर्षकी आनन्द विकको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
0: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
4: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
0: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
4: सम्पर्क 97050 48 70।
0: सोफा हब नेपालगञ्ज,
4: विश्वासमा नम्बर 1,
0: क्वालिटीमा सबैभन्दा बेस्ट।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: खुशीको खबर।
8: हाम्रै सहर नेपालगञ्जमा वर्षौंदेखि सेवा दिँदै आइरहेको नेपालगञ्ज नेशनल अस्पतालमा विशेषज्ञ डाक्टरहरूद्वारा दैनिक रूपमा विभिन्न स्वास्थ्य सेवा प्रदान हुँदै आइरहेको छ। यस अस्पतालमा दैनिक रूपमा विभिन्न विशेषज्ञहरूद्वारा ओपिडी सेवा हुनुका साथै विभिन्न सेवाहरू भइरहेको जानकारी गराइन्छ।
7: हजुर, हाम्रो यहाँ सर्जरी सम्बन्धी सम्पूर्ण उपचार, प्रसूति तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण उपचार, नसा तथा हड्डी रोग सम्बन्धी सम्पूर्ण उपचार, मस्तिष्क तथा मानसिक सम्बन्धी सम्पूर्ण उपचार, छाला रोग सम्बन्धी उपचार, छाला रोग सम्बन्धी सम्पूर्ण उपचार, नाक कान घाँटी सम्बन्धी सम्पूर्ण उपचार, सुगर ब्लड प्रेसर मुटु रोग पेट छाती कलेजो सम्बन्धी सम्पूर्ण उपचार, प्याथोलोजी ल्याब सम्बन्धी सम्पूर्ण उपचार, भिडियो एक्सरे डिजिटल एक्सरे तथा अन्य सम्पूर्ण सेवा सहित गुणस्तरीय अस्पतालका साथै प्रत्येक महिनाको अन्तिम शुक्रबार काठमाडौँ मेडिसिटी अस्पतालबाट सुगर र थाइरोइडको उपचारका लागि डाक्टर सुमन बराल आउने जानकारी पनि गराउन चाहन्छौँ।
8: नोट, यस अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टरहरूद्वारा प्रत्येक महिनाको अन्तिम शनिबार निशुल्क ओपिडी सेवा हुनुका साथै जाँचहरूमा 20% विशेष छुटको व्यवस्था गरिएको छ।
7: सम्पर्क नम्बर 081-536-465, 98-239-80-665 र 98-482-80-465। नेपालगञ्ज नेसनल अस्पताल, बिपी चोक, नेपालगञ्ज।
3: यो कार्यक्रम सञ्चालन गरेको हो विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले। जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गर्ने बताउनुभयो। धान खेतीमा छरुवा प्रविधि, पालै पालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलन जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदिनाथ 1 र 3 वर्णसङ्कर जात प्रवर्धन, 21 जोन र 500 पर्जोन मार्फत बर्खे तथा चैते धानमा यान्त्रीकरण प्रवर्धन र मूल्य श्रृङ्खला विकास गर्ने योजना रहेको छ। नेपाल दर्पणमा अब नेपाल खबरमा अब विदेशको खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा हर्मुज जलमार्गमा लगाएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरेका झन्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरेको छ। आर्थिक वर्ष 2025-26 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 बाट 41 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्रको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 गोलले हराउँदै अन्तिम स्वरमा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न भने सकेको छैन। विश्वकप प्री क्वार्टर फाइनलमा भोलि बिहान पाउने 6 बजे मेक्सिको र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इङ्ल्यान्डले डिआर कङ्गोलाई 2-1 हराउँदै अन्तिम सुरमा पुगेका हुन्। मेक्सिको समूह ए र इङ्ल्यान्ड समूह एलको विजेताको रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोलीबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 को विश्वकपमा इङ्ल्यान्डले मेक्सिकोलाई 2-0 हराएको थियो। चार भन्ज्याङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। बजेटमा नसमेटेको विषय मौद्रिक नीतिमा व्यवस्था गर्न निजी क्षेत्रको माग। मौद्रिक नीतिबाट स्पष्ट राहत नआए अर्थतन्त्रले गति दिन नसक्ने महासङ्घ अध्यक्ष श्रेष्ठको भनाई। पत्रकार महासङ्घको राष्ट्रिय भेलामा सञ्चार मन्त्री र महासङ्घका नेतृत्वबीच आरोप प्रत्यारोप। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने मन्त्री तिमिल सिन्हाको दावी। चितवनमा हात्ती पीडित स्थानीय बासिन र प्रशासन बीच सहमति। अहिलेसम्म 25 जनाको ज्यान लिएको ध्रुवीय हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थाल्ने। ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झण्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी। र विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै भोलि बिहान इङ्ल्यान्ड र मेक्सिको बीचको खेल।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ, फोन नम्बर 9816014169।

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: अया कान दुखेर हैरान भइरा छ, के गर्ने कहाँ जाने होला
2: बहिनी? किन चिन्ता लिनुहुन्छ? बिर्लोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
3: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
2: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचक्रा 5 नेपालगञ्ज सम्पर्क फोन नम्बर 081530244 98580812।
4: सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्ज देखि लखनऊ सम्म धाउनु पर्ला कि क्या हो?
5: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
6: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98699 64581।
7: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवन को लागि।
9: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
10: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सन्मिम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
9: हाम्रा विशेषताहरू,
10: अनुभवी तथा दक्ष शिक्षक भएको,
9: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
10: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
9: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
10: वातानुकूलित कक्षा कोठा,
9: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
10: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
9: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
10: सन्बिम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081536422, 98580 36422, 98580 27994।
11: Back to back, back to back.
12: In this song,
11: on. Stay tuned.

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: drip on ya.
1: Extreme energy drink.
2: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैं आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैं आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो NS चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा। मुटु चाहिन्छ, मुटु।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: ओहो, घर त बनायो तर आफ्नो मान्छे कोही आयो भने घर पत्ता लगाउनै गाह्रो।
3: किन गाह्रो? मार्बल पत्थरमा नाम लेखाएर राखे पनि भइहाल्यो नि।
2: भन्न त सजिलो छ, तर कहाँ खोज्न जाने होला?
3: तपाईँलाई थाहा छैन, नेपालगञ्ज फुलटेक्रा राप्ती रोडमा रहेको न्यू विश्वकर्मा कला सेन्टरमा मार्बल पत्थरमा नाम लेखाउनुका साथै तामा पित्तलमा कम्प्युटरद्वारा नाम लेखाइ गरिन्छ। समिल र सामुदायिक वनको टाँचा बनाउनुका साथै विभिन्न किसिमका मार्बल सिमेन्टको मूर्ति पनि पाइन्छ नि।
4: प्रोप्राइटर राकेश कुमार विश्वकर्मा, व्यवस्थापक त्रिभुवन प्रसाद विश्वकर्मा, न्यू विश्वकर्मा कला सेन्टर, नेपालगञ्ज 5 बाँके।
5: सम्पर्क टेलिफोन नम्बर 081536410 र 98480-26435।
6: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: toilet pony, yeah.
1: Extreme energy drink.
2: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
3: ओहो बाजे, अब उता आएन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
4: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, चौबिसै घण्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, चौबिसै घण्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि। स्पियर्स, सबै सुविधा एउटै छानामुनि।

0: Toilet Bunny, yeah.
1: Extreme energy drink.
2: अया कान दुखेर हैरान भइरा छ, के गर्ने, कहाँ जाने होला?
3: बहिनी किन चिन्ता लिनुहुन्छ? बिर्नोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
4: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
3: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगंज, सम्पर्क फोन नम्बर 081530244 98580-81244।
5: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर ओआरद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजिसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
6: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
3: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगंज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
7: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
8: आमाको उपचार गरौँ भनेको, कहाँ जाने होला?
9: कान्ति आरोग्य अस्पताल छँदैछ नि, पश्चिम।

0: नेपालकै अनुभवी र उत्कृष्ट विशेषज्ञ तथा शल्य चिकित्सकद्वारा विश्वस्तरीय स्वास्थ्य सेवा पनि यही उपलब्ध छ।
1: हो र, यो अस्पतालमा के सुविधा छन् नि?
0: चौबिसै घण्टा इमर्जेन्सी सेवा, दैनिक ओपिडी सेवा, दूरबीन तथा लेजर प्रविधिबाट शल्यक्रिया, जलेको घाउको उपचार गरिनुका साथै एनआइसियु, पिआइसियु, आइसियु, हाइटेक अपरेसन थिएटर र सुरक्षित प्रसुति सेवा पनि यही उपलब्ध छन्। अझ यहाँ त बालबालिका तथा नवजात शिशुहरूको सामान्यदेखि जटिल सबै रोगहरूको सबै किसिमको उपचार गरिन्छ नि।
1: त्यसो भए आमालाई लगेर आजै जानु पर्यो।
0: कान्ति आरोग्य अस्पताल सुर्खेत रोड नेपालगञ्ज, सबै किसिमका उत्कृष्ट स्वास्थ्य सेवा एकै छाना मुनि।
1: सम्पर्क नम्बर 081535717। हजुरबालाई लामो समयदेखि कानको समस्या छ, नेपालगञ्जमा भरपर्दो र विश्वासिलो अस्पतालका लागि कहाँ जाने होला?
0: ए, त्यसो भए त चिन्तै लिनु पर्दैन नि। नेपालगञ्जमै रहेको बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र छँदैछ नि। यहाँ त अनुभवी विशेषज्ञ तथा वरिष्ठ कान स्वास्थ्य प्राविधिकबाट हरेक दिन कान परीक्षण गरिन्छ। त्यति मात्र कहाँ हो र, यहाँ त लामो समयदेखि कान पाकिरहने जीर्ण रोग, काने ढुसी, कान चिलाउने, कान कम सुन्ने, कान डम्माउने बिरामीहरूको उपचार तथा परामर्श र लामो समयदेखि कान पाकिरहँदा कानको जालीमा प्वाल परेको, कान हड्डी खाने रोगको शल्यक्रिया अपरेसनबाट उपचार गरिन्छ। साथै कान कम सुन्ने बिरामीहरूका लागि कानमा लगाउने सस्तोदेखि महँगोसम्मका विभिन्न मोडेलका कानका मेसिन, हियरिङ एड बिरामीहरूको चाहना अनुसार उपलब्ध गराइन्छ। बिटिई, सिआइसी, आरआइसी जस्ता मेसिनहरू पनि यही उपलब्ध छन्।
1: ए, त्यसो भए हजुरबालाई त्यहाँ लगेर उपचार गराउँदा स्पष्ट सुन्न सक्नु होला त?
0: अवश्य, समयमा उपचार गरेपछि धेरै सुधार सम्भव हुन्छ।
1: बागेश्वरी कान स्वास्थ्य सेवा केन्द्र,
0: नेपालगञ्ज उपमहानगरपालिका, वडा नम्बर 6, फुलटेक्रा, आर्मी ब्यारेक सामुन्ने, राप्ती रोड, बाँके। सञ्चालक पुरन चौधरी।
1: सम्पर्क नम्बर 98480-20697, 98580-23697 र 98014-83697।
0: बहिरोपण निवारण कार्यक्रममा सहभागी हौ, नियमित कानको जाँच गरौँ।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: मामाच आउच औ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामाच आउच औ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: दैनिक रु 197 रु 50,00,000 बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान।
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
5: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
4: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
5: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
6: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
4: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
5: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
6: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टिमोट, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
7: आज म एकदम खुसी छु।
8: होइन, आज किन यसरी हाँस्दै आएकी छौ त?
7: आज मैले रेडियो कृष्ण सारमा एउटा राम्रो कलेजको विज्ञापन सुने। मलाई त्यहाँको विशेषता एकदम मन पर्यो। म त भोलि नै बाबालाई भनेर जान्छु।
8: ए हो र, ल ल भन न त, तिम्रो रोजाई कस्तो रहेछ, हामी पनि जानौ।
7: ल सुन, त्यहाँ त गुणस्तरीय शिक्षा, आधुनिक प्रविधिद्वारा अध्यापन र आफ्नै भवन सहित अत्याधुनिक सुविधा भएको नेपालगञ्ज 12 अवस्थित जिएम कलेजको बिबिएस प्रथम वर्षमा नयाँ भर्ना खुलेको रहेछ। अनि त्यहाँ त सिप अभिवृद्धिका लागि नियमित तालिमहरू, पर्याप्त अतिरिक्त क्रियाकलापहरू, जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, एजुकेसनल टुर, सिए काउन्सिलिङ क्लास सञ्चालन, मोटिभेसनल क्लास, आइसिटी क्लास, एसी क्लासरुम, इन्डस्ट्रियल फिल्ड भिजिट, क्रिकेट मैदान, बास्केटबल कोर्ट तथा अन्य खेलकुदका क्रियाकलाप, क्यारियर काउन्सिलिङ, जब प्लेसमेन्ट तथा क्याम्पस सेलेक्सन लगायतका विविध कार्यक्रम रहेछन्। यो विज्ञापन रेडियोमा सुनेपछि मैले त यही जाने निर्णय गरे। अब भन तिमीलाई मेरो निर्णय कस्तो लाग्यो?
8: हो रहेछ, एकदमै ठिक लाग्यो मलाई त। अब म पनि मेरो बहिनीलाई लुम्बिनी प्रदेशमा सबैभन्दा बढी पास गराउन सफल कलेज जिएम कलेज नेपालगञ्ज 12 मुक्तिपुर बाँकेमै भर्ना गर्छु।
7: ल सुन, त्यसो भए 98 5 80 40 388, 98 0 45 0 86 26 र 98 5 80 85 0 40 आजै सम्पर्क गरेर विस्तृतमा कुरा बुझ है।
8: ल ल हुन्छ हुन्छ ल।
9: हैन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
10: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि। हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हार्ट जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
11: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081 4 14 007 र 98 4 82 63 399।
12: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
13: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
12: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
13: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ, यी समस्याहरूलाई नलुकाई रोगबाट छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा बाल सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
14: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म
13: म पार्वती आयुर्वेद क्लिनिक जिल्ला प्रशासन कार्यालय अगाडि नेपालगञ्ज सम्पर्क नम्बर 98480 27590 र 081534328
15: हाम्रो गाउँ हाम्रो सहर सफा सडक गुणस्तरीय शिक्षा भरपर्दो स्वास्थ्य सेवा र विकासका नयाँ सम्भावना
16: यी सबैको बलियो आधार हो हामी सबैले इमानदारी पूर्वक तिरेको कर
15: समयमै कर तिरौं जिम्मेवार नागरिकको परिचय दिउँ
16: किनकि आजको हाम्रो करले नै भोलिको समृद्ध नेपाल निर्माण गर्छ
15: कर तिरौं समयमै विकास गरौं सँगै
16: कर हाम्रो दायित्व समृद्धि हाम्रो लक्ष्य
15: आन्तरिक राजस्व कार्यालय नेपालगञ्ज र रेडियो कृष्णसार एफएम द्वारा जनहितमा जारी सन्देश
17: यो कृष्णसार एफएम
18: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज

0: माया गर्छौ भन्ने थाहा थियो, तर यतिसम्म झुट बोल्छौ भन्ने थाहा थिएन।
1: के झुट बोले मैले विक्रम?
2: तिम्रो त बिहे भएर पनि डिभोर्स भइसकेको रहेछ, भन यति ठुलो कुरा किन लुकायो मसँग?
1: म सबै कुरा भन्नै लागेको थिएँ विक्रम।

0: फेरि किन आएँ? डिभोर्स भएको केटी भनेर छोडेर गएको होइन, तिमी माया गर्ने मान्छे भएर त मलाई यस्तो गरे, झन् यो समाजले मलाई के सोच्ला? मैले जानेर डिभोर्स गरेको होइन, म माथिको अन्याय सहन नसकेर मैले डिभोर्स गरेकी।
1: मलाई माफ गरिदेऊ, मैले अरूको कुरा सुनेर तिमीलाई बुझ्न सकिनँ।

0: action.
1: माया गर्छ भन्ने
2: थाहा
1: थियो, माया गर्छ भन्ने थाहा थियो, थाहा थियो
3: के छ
2: तिमीले
1: त बिहे भएर पनि डिभोर्स भइसक्यो, तिमीले त बिहे
2: भएर
1: पनि डिभोर्स भइसक्यो, यति झुट किन बोल्यो मसँग?
3: डिभोर्स गरेको मान्छे भनेर छोडेर गएको होइन मलाई, तिमी माया गर्ने मान्छे भएर त मलाई यस्तो गर्यो, यो समाजले मलाई के सोच्ला? मैले जानेर डिभोर्स गरेको, ममाथि भएको अन्याय सहन नसकेर मैले डिभोर्स गरेको,
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: धोए खातिर आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: के तपाईले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाई आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा मुटु चाहिन्छ मुटु।
2: वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
3: लहै बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
2: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देऊ न।
3: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
2: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
4: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
2: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 98 1995 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: Toilet Bunny, yeah. Extreme energy drink.
1: Beer Dental.
2: नेपालगञ्ज शहरमा सञ्चालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेन्टलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
3: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्रा तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
2: सम्पर्क बीर डेन्टल क्लिनिक, भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
3: फोन नम्बर 081-532-375।
4: खुल्यो खुल्यो खुल्यो
5: तपाईको आफ्नै शहर कोहलपुरमा टिभीएस शोरूम खुल्यो।
4: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा।
5: कोहलपुरमै पाइन्छ टिभीएस का नयाँ बाइक र स्कुटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पियर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
4: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
5: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98-125-26-711 र 98-20-18-37-86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।
6: हाम्रो नाम घन्किन्छ
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
1: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
0: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
1: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
2: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
0: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
1: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
2: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।

0: Coil upon ya. Extreme energy drink.
1: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
2: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
1: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
2: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपञ्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अनकल सेवाहरू
2: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
3: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
2: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
4: होइन कौशल्या मेमोरियल अस्पताल यही थियो त।
5: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त पूर्वपट्टि।
2: हाम्रा सेवाहरू इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपञ्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
1: हजुर, कौशल्या मेमोरियल अस्पताल कोहलपुर नगरपालिका वडा नम्बर 9 हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।
6: उचित शुल्कमा उत्कृष्ट शिक्षा कहाँ पाइएला?
7: त्यसका लागि नेपालगञ्जको धम्बोजीमा अवस्थित सनबीम इङ्ग्लिस मिडियम स्कुल छँदैछ नि।
6: हाम्रा विशेषताहरू
7: अनुभवी तथा दक्ष शिक्षक भएको,
6: सुरक्षित वातावरण र यातायातको सुविधा भएको,
7: मनोविज्ञानमा आधारित शिक्षण सिकाइ,
6: अतिरिक्त क्रियाकलापमा विशेष जोड,
7: वातानुकूलित कक्षा कोठा,
6: अत्याधुनिक प्रयोगशाला, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापहरू मार्फत विद्यार्थीको व्यक्तित्व विकासमा विशेष ध्यान दिइने,
7: एसईमा उत्कृष्ट नतिजा ल्याउन सफल यस विद्यालयमा कक्षा 11 व्यवस्थापन संकायमा भर्ना खुलिसकेको छ।
6: सिट सीमित छन्, आजै भर्ना हुनुहोस्।
7: सनबीम इङ्ग्लिस मिडियम स्कुल, नेपालगञ्ज 1, धम्बोजी, बाँके। सम्पर्क नम्बर 081-536-422, 98-580-36-422, 98-580-27-994।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता
1: सूर्यज्योति सही प्लान सूर्यज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि

वात्सल्य हेल्थकेयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी सम्झना महर्जनसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: रोसी खोलामा बाढी आएपछि बीपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध, राति पनि देशका केही ठाउँमा पानी पर्ने, यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम, हरेक नागरिक सचेत हुनुपर्ने,
2: बाढी पहिरोको जोखिमको लागि हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ, जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कारवाही सुरु, नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्यायाधिवक्ताको कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आपको उत्पादन घट्यो, अब बढीमा 10 दिनलाई पुग्ने, आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
0: ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने, झन्डै 2.5 लाख वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
1: र लिग टू क्रिकेट श्रृङ्खला खेल्न जाने नेपाली टोलीको विदाई, विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
3: सब लाग्टा चर्पी जाइ टुका
4: ए रुको नाट पोसिन हो कला छे मै टर्च लाइट लट्ठी देहेटु लेख जाबो
3: काजे चुनु लट्ठी ओ टर्च लाइट
4: काकर रही दाई राति बेला बाहे निक्र पर्लसे वा ट्वाइलेट जाइ पर्लसे जहिया फे टर्च लाइट बार्ख को लम्बा लट्ठी लेख केन जाइ पर्था काकर कि बर्खा छ्याक बा साँप रह सेक ठ टर्च क अजराले सापन ड्याख सेक जाइ ठा वो लट्ठी ठ्याक ठ्याक आओ सुनख साँप भक्ठ का
3: हो कत्रा मजा सल्लाह डेली मार छोटकी छाई
4: दाई हमन्ना स्कूलिक मैडम सर नुक्र साप नुक्र सिर्ना ठाउँ सी न्याङ पर्लसे वो काम कर पर्लसे जहिया फेठप होसियार विपर्था गई ख सिखैल बाटका आम छेटवा दिभा झपास अथवा ध्यान घास रलक ठाउँमा न्याङ पर्लसे लम्मा लट्ठी देख ठ्याक ठ्याक बजेटी न्याङ पर्था गई ख कल बाट
5: साप बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठ मन परैठ यी मौसममा आपन बस्यारामा पानी पैठना हुइला कोर्से सुक्खा ठाउँका खोजीमा हुक्रा बाहिर निस्कठ
6: मुस मुर्गी जसिन आहाराको खोजी गर्ना क्रममा फे साँप मानव बस्ती लग्घ आइसक्ठ
3: विश्वास लग्ना ओ सही जानकारी पाइक लाग ओ लगभग उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाएक लाग आधिकारिक वेब पेज स्नेक बाइट नेपाल .org मा जाख आवश्यक जानकारी लिहेसेक जिठा
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेसनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: यो कृष्ण सार एफएम
9: 94 मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: एलनिनोको जोखिम बढेको छ। संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान संगठन WMO एलनिनो आउँदो केही महिनाभित्र तीव्र रूपमा बलियो हुने भन्दै त्यसले खडेरी केही ठाउँमा अत्यधिक वर्षा गर्मीको लहर तथा अन्य चरम मौसमीय घटनाको जोखिमको चेतावनी दिएको छ। प्रशान्त महासागरको पानी औसतभन्दा बढी तातो भएर हुने यो घटनाले मनसुनी वायुमा प्रभाव पार्ने र नेपालमा मनसुनको भूमिका उल्लेख रहेकोले यहाँ चासो र चिन्ता पनि बढेको छ। सम्भावित खडेरी, खाद्य सुरक्षा, जलस्रोतको कमी तथा स्वास्थ्य सम्बन्धी चुनौती सामना गर्न किसानदेखि स्थानीय सरकारसम्मले समयमै पूर्व तयारी गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्। साथी महेश गेवालीले एलनिनो के हो भनेर जलवायु विज्ञ धर्मराज उप्रेतीलाई सोध्नु भएको छ।
2: यो स्पेनिस शब्द हो एलनिनो भनेको चाहिँ एलनिनोको अर्थ चाहिँ लिटिल बोय भन्ने अर्थात् सानो केटा भन्ने चाहिँ अर्थ हुन्छ। प्रशान्त महासागर तात्यो र 1 डिग्री 2 डिग्रीको चाहिँ तापक्रम वृद्धि भयो भनेपछि त्यसलाई एलनिनोको अवस्था भनिन्छ भने 2 डिग्रीदेखि 3 डिग्रीको हिसाबले समुद्र तात्यो भनेपछि त्यसलाई सुपर एलनिनो भनिन्छ र वैज्ञानिकहरूले यसपालि सुपर एलनिनो पनि हुन सक्छ भनेर वार्न गरेको अवस्था पनि छ। त्यो भनेको चाहिँ एकदमै ड्राई हुने अवस्था पनि त्यसले ल्याउन सक्छ। एलनिनोलाई चाहिँ प्रभाव पार्ने चाहिँ हिन्द महासागरको तापक्रम पनि प्रभाव पार्छ भनेर चाहिँ मैले भने एलनिनो हिउँदको अवस्थामा चाहिँ एसिया नर्मली सुक्खा हुन्छ र ल्याटिन अमेरिकामा भारी वर्षा हुन्छ। 2072 सालमा नेपालमा संविधान आएको वर्षमा पनि एलिनो अवस्था थियो, एकदमै ड्राई थियो नेपाल, धेरै आग लागेका घटना भएका थिए र अहिले पनि त्यो अवस्था हुन सक्छ भनेर चाहिँ अब जल तथा मौसम विज्ञान विभागले पनि यसपालि औसतभन्दा कम पानी पर्ने भनेको।
10: यसले नेपालको मनसुनमा चाहिँ पानी कति ढिलो वा कति कम पर्ने चाहिँ हुन सक्छ?
2: अनुसार फरक फरक पनि छ। जस्तो लुम्बिनी प्रदेशमा औसतभन्दा कम वर्षा हुने सम्भावना चाहिँ 55-65% भनेको छ, त्यति सम्भावना है। भने कोशी प्रदेशमा यो अवस्था फरक छ, सुदूरपश्चिममा फरक छ, प्रदेश अनुसार फरक छ। 15 दिनको पनि हामीले फोरकास्टलाई अलिकता आकलन गर्ने हो भनेपछि वर्षा चाहिँ रोकिने भनेर चाहिँ छैन, कम हुने र ठाउँ अनुसार चाहिँ फरक हुने अवस्था चाहिँ देखिन्छ।
10: अब यसबाट हुने जोखिम चाहिँ के हुन सक्छ र के कुरामा चाहिँ तयारी गर्नुपर्छ?
2: जोखिम त बाढीको जोखिम, पहिरोको जोखिम, अनि चाहिँ खहरे खोलाको जोखिम। हाम्रा सडक पूर्वाधारहरू चाहिँ कमजोर भएका कारणले गर्दाखेरि सडकमा पनि अब ढुङ्गा खस्ने, पहिरो खस्ने र त्यसले गर्दाखेरि सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुहरूलाई चाहिँ यसले नोक्सानी गरेको, हानि गरेको अवस्था पनि हामीले देखेका छौँ। सहरी डुबानहरू बढ्दो छ। काठमाडौँमा 30 मिलिमिटरदेखि 40 मिलिमिटर वर्षा हुँदाखेरि नै धेरै ठाउँमा जलमग्न हुने अवस्था छ। रोसी खोलामा चाहिँ 40 मिलिमिटरदेखि 50 मिलिमिटर वर्षा हुँदाखेरि बाढी आउने गरेको अवस्था छ। धेरै ठाउँको थ्रेसहोल्ड पनि परिवर्तन भएको हुनाले चाहिँ औसतभन्दा कम वर्षा हुँदैमा पनि धेरै ठाउँमा जोखिम बढेको हामीले देखेका हुनाले चाहिँ औसतकै हिसाबले चाहिँ हामीले बस्दाखेरि चाहिँ कहिलेकाहीँ जोखिमको आकलन गर्न बिर्सन्छौँ कि भन्ने हिसाबले पनि सोच्नुपर्छ। त्यसले गर्दाखेरि चाहिँ बाढी पहिरोको जोखिमको लागि चाहिँ हामीले काम गर्नुपर्छ भन्ने यसले म्यान्डेट पनि दिन्छ। कृषि र स्वास्थ्यमा, कृषिमा पानी परेन भनेपछि सुक्खाको असर रोपाइ हुन सक्दैन भनेपछि यो कृषि प्रणालीमा पनि यसको असर रहन्छ। र दोस्रो कुरा चाहिँ रोपाइँ गर्दाखेरि चट्याङ पर्ने सम्भावना धेरै, त्यति बेला चाहिँ खेतमा पानी भएको ठाउँमा, भिजेको ठाउँमा खुट्टा हाल्यो भनेपछि चट्याङ ल्याग्ने सम्भावना पनि धेरै हुन्छ। आकाशमा चाहिँ गडगडाहट हुँदैछ भनेपछि रोपाइँको खेतबाट बाहिर निस्कनु पर्ने सबैभन्दा सुरक्षित उपाय हो भनेर पनि भन्न चाहे मैले।
10: एल निनो चाहिँ कति समयसम्म रहने प्रक्षेपण छ?
2: अहिलेसम्मको लागि 9-12 महिना चाहिँ रहन्छ भनेर भनिएको छ।
10: सरकार वा स्थानीय तहले चाहिँ विशेष गरी सर्वसाधारणलाई चाहिँ कस्तो सहयोग अथवा सूचना दिनुपर्छ जस्तो लाग्छ तपाईँलाई?
2: जोखिमको सूचना सबैतिर पुर्याउने, बिमा गर्ने, जस्तो बाढीको बिमा गर्ने होइन, विद्यालयबाट विद्यार्थी घर फर्किँदाखेरि चाहिँ सुरक्षित तरिकाले जानुपर्छ भन्ने किसिमले विद्यालयमा पनि यो विपदको सचेतना कार्यक्रमहरू गर्ने, नभए पनि एक्स्ट्रा करिकुलमको हिसाबले पनि साना साना विद्यार्थीहरूलाई पढाउने। जोखिमको ज्ञान चाहिँ एकदमै सेन्डाई फ्रेमवर्कले दिएको म्यान्डेट भनेकै चाहिँ जोखिमको ज्ञान प्रत्येक व्यक्तिले लिनुपर्छ। सबै ठाउँमा सरकारले नै गर्छ भन्ने किसिमले चाहिँ सोच्नु हुँदैन, किन भन्दाखेरि हामी सरकारलाई सहयोग गर्ने भनेको व्यक्तिले पनि धेरै ठुलो भूमिका हुन्छ। सही सूचना, सही माध्यम, सही च्यानलबाट प्रसारण भयो भनेपछि त्यसले राम्रो गर्छ भन्ने हो।
0: उहाँ हुनुहुन्थ्यो जलवायु विज्ञ धर्मराज उप्रेती। नेपाल दर्पणमा खबरकै सिलसिला कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी हटाउने कामको सुरुवात गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्कविहीन हुने कर्मचारीमाथि कारवाही सुरु गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालय सुनसरीमा कार्यरत प्राविधिक अधिकृत 6 पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र खुमलटार ललितपुरमा कार्यरत वैज्ञानिक S1 नमिता भट्टराई हुनुहुन्छ। दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पुरा नगर्ने कर्मचारी विरुद्ध आवश्यक कारवाही गरेको मन्त्री चौधरीको भनाइ छ। नार्कबाट सुरुवात गरेको र अब मन्त्रालय अन्तर्गत रहेका विभाग, केन्द्र लगायत निकायबाट सम्पर्कविहीन रहेका कर्मचारी पनि हटाउने मन्त्री चौधरीले बताउनु भएको छ।
1: महान्यायाधिवक्ताको कार्यालयले नवयुवा आन्दोलनसँग जोडिएका फौजदारी मुद्दाहरूको पेशी अहिलेलाई रोक्न देशभरका सरकारी वकिल कार्यालयमा पत्र पठाएको छ। गृह मन्त्रालयले असार 18 नवयुवा आन्दोलनसँग सम्बन्धित घटनामा परेका फौजदारी अभियोगहरू छानबिन गरी सिफारिस गर्न एउटा कार्यदल बनाउने निर्णय गरेको थियो। त्यही आधारमा महान्यायाधिवक्ताको कार्यालय अन्तर्गतको कर्मचारी प्रशासन शाखाले असार 19 सबै उच्च र जिल्ला सरकारी वकिल कार्यालय अदालती कारवाही अस्थायी रूपमा रोक्न निर्देशन दिएको हो। कार्यदलले प्रतिवेदन नबुझाएसम्म यी मुद्दाको सुनवाई हुने छैन। यसले गएको भदौ 23-24 घटनासँग जोडिएर विभिन्न अदालत तथा मुद्दा हेर्ने निकायमा दर्ता भएका मुद्दाहरूलाई असर पार्नेछ। भदौ 24 घटनामा संलग्न भएको अभियोगमा झन्डै 950 विरुद्ध मुद्दा चलिरहेको छ। अहिले नारायण दत्त कडेल महान्यायाधिवक्ता हुनुहुन्छ। उहाँ बालेन्द्र शाह नेतृत्वको सरकार बनेपछि नियुक्त हुनुभएको हो।
0: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला नेपाल
11: रेडियो कथा तेस्रो तथा अन्तिम भाग शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ झ्याल बाहिर धुलोले ढाक्छ बत्ती फोन सबको लाइन काटिन्छ सब धेरै डराएका हुन्छन् तर एकछिनमा भूकम्प रोकिन्छ शर्माजीले श्री एफई 550D बनाएको घरलाई फेरि केही भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ अनि वर्षौँपछि फेरि एक दिन ठुलो भूकम्प आउँछ श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
12: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो आउनुहोस् सोफा हब नेपालगञ्ज
13: हरेक सामानको खरिदमा 1,000-20,000 छुट 10-15 वर्षसम्मको वारेन्टी साथै फ्री डेलिभरीको सुविधा पनि अहिले थमाथम बिक्री भइरहेको छ
12: स्थान राजा चोक राष्ट्रिय वाणिज्य ब्याङ्कको अगाडि
13: सम्पर्क 97051148
12: सोफा हब नेपालगञ्ज
13: विश्वासमा नम्बर एक
12: क्वालिटीमा सबैभन्दा बेस्ट
4: सात
5: बर्खा छ्याकक समयमा सुक्खा ठाउँमा बैठमन परैठ यी मौसममा आपन बस्यारामा पानी पैठना हुला कोर्से सुक्खा ठाउँका खोजीमा हुक्रा बाहिर निस्कठ
6: मुस मुर्गी जसिन आहाराको खोजी गर्न क्रम फे साँप मानव बस्ती लग्घ आइसक्छ
3: विश्वास लग्न ओ सही जानकारी पाइक लाग ओ लगक उपचार केन्द्र कहाँ बा कैख पट्टा लगाइक लाग आधिकारिक वेब पेज snakebitenepal.org मा जाख आवश्यक जानकारी लिहेसेक जिठा
7: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध
0: छलफल गर्नुभएको थियो छलफलपछि काङ्ग्रेसले रिटको तयारी गर्न समेत कानुन व्यवसायहरूलाई जिम्मा दिएको छ महामन्त्री प्रदीप पौडेलले नियमावली विरुद्ध रिट लिएर जाने निर्णय भएको जानकारी दिनुभयो जेठ 21 गते प्रतिनिधि सभाबाट नियमावली पारित भएको थियो त्यति बेला काङ्ग्रेसले प्रक्रिया अघि बढाइसकेपछि नियमावलीको छलफलका लागि समितिमा पठाउनु पर्ने धारणा राखेको थियो नियमावलीको नियम 140 र 259 गरेका व्यवस्थाहरूप्रति काङ्ग्रेसको असन्तुष्टि छ
1: यसैबीच नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखिएको भन्दै लफङ्गा पाराले संविधान संशोधन हुन नसक्ने टिप्पणी गर्नुभएको छ पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै उहाँले सरकारले संविधान संशोधनको नाममा संविधान निर्माणको क्रममा राखिएका सूक्ष्म पक्षलाई हलुका रूपमा लिइरहेको टिप्पणी गर्नुभयो उहाँले संविधान संशोधन र पुनरावलोकन आवश्यक भए पनि हतार हचुवा र गैर जिम्मेवार शैलीमा अघि नबढाउन सरकारलाई चेतावनी समेत दिनुभएको छ यसै गरी नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने दिशातर्फ अघि बढिरहेको आरोप लगाउनु भएको छ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान संघीय लोकतान्त्रिक गणतन्त्र अन्तर्गत महिला दलित आदिवासी जनजातिले पाएका अधिकार खोज्ने र संविधान मास्ने दिशातिर अघि बढिरहेको आरोप लगाउनु भएको छ
0: नेपाल पत्रकार महासङ्घले आयोजना गरेको राष्ट्रिय भेलामा सञ्चार मन्त्री विक्रम तिमिल सिन्हा र महासङ्घ नेतृत्वबीच आरोप प्रत्यारोप चलेको छ। महासङ्घ अध्यक्ष निर्मला शर्माले सरकारको दृष्टिकोण मिडियाप्रति संकुचन भएको आरोप लगाउँदै सरकारले ल्याएको विज्ञापन परिपत्रले मिडिया उद्योग आर्थिक सङ्कटमा परेको बताउनुभयो। उहाँले न्यूनतम पारिश्रमिक समिति खारेजीको प्रस्ताव र प्रधानमन्त्री कार्यालयसहित संसदीय समितिहरूमा पत्रकारको पहुँच रोकिएको प्रति समेत आक्रोश व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष हरिहर विरहीले सरकार र सञ्चार क्षेत्र बीच बढ्दो अविश्वासप्रति चिन्ता व्यक्त गर्दै प्रेस जगतको शक्तिबारे सरकारलाई सचेत गराउनुभयो। जवाफमा सञ्चार मन्त्री तिमिल सिन्हाले सरकारले प्रेस स्वतन्त्रतामा हस्तक्षेप नगरेको दावी गर्दै उल्टै पत्रकारिताको धरातल, जिम्मेवारी र महासङ्घको आन्दोलनको औचित्यमाथि प्रश्न उठाउनुभयो। विज्ञापन बजारमा बिचौलियाको बिगबिगीबारे महासङ्घ मौन रहेको उहाँको आरोप छ। प्रेस स्वतन्त्रतामाथि सरकारले कुनै हस्तक्षेप नगरेको र नगर्ने उहाँको दावी छ।
1: मध्य प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा यसको मूल्य दुब्बरले बढेको छ। तर किसानले भने आफूहरूले उचित मूल्य नपाएको भन्दै असन्तुष्टि जनाएका छन्। शीत भण्डार प्रशोधन र प्रभावकारी बजार व्यवस्थापनका लागि किसानको माग छ। दुई हप्ता अघिसम्म 100 रुपियाँमा 2.5 किलो आँप बिक्री भइरहेकोमा अहिले प्रति किलो 100 रुपियाँमा कारोबार भइरहेको छ। किसानका बगैँचामा मालदह आँप सकिन लाग्दा व्यापारीले मूल्य बढाएको तर आफूहरूले भने मूल्य नपाएको किसानको गुनासो छ। मिथिला नगरपालिकाका कृषक धनिकलाल महतोले असार 15 धान रोपाई सुरु हुने भएकाले किसानले बगैँचाबाट आँप समयमै बिक्री गर्न बाध्य हुने र व्यापारीले यही अवस्थाको फाइदा उठाएर कम मूल्यमा खरिद गर्ने गरेको बताउनुभयो। उहाँले शीत भण्डार प्रशोधन केन्द्र र व्यवस्थित बजारको अभावका कारण किसानले उत्पादनको उचित मूल्य नपाइरहेको उल्लेख गर्दै उत्पादनको मूल्य सुनिश्चित गर्न सरकारी पहल आवश्यक रहेको बताउनुभयो। आँप व्यापारीका अनुसार बम्बई जातको आँप बजारबाट लगभग सकिसकेको छ भने मालदह आँप अब झन्डै 10 दिनसम्म मात्रै उपलब्ध हुनेछ। त्यसपछि कलकत्तिया र आम्रपाली जातका आँप बजारमा आउनेछन्।
0: कृषि विभागले 18 जिल्लामा 58 पालिकामा गुणस्तरीय बिउमा किसानको पहुँच वृद्धिका लागि स्रोत बिउ उत्पादन कार्यक्रम सञ्चालन गरेको छ। विभागले सङ्घीय सशर्त वित्तीय हस्तान्तरण कार्यक्रम मार्फत उन्नत बिउ उत्पादन गर्ने यो कार्यक्रम सञ्चालन गरेको हो। विभागका महानिर्देशक प्रकाश कुमार सञ्जेलले जलवायु परिवर्तनको नकारात्मक प्रभाव घटाउन धान बालीमा उत्थानशील जात विकास गरिने जानकारी दिनुभयो। धान खेतीमा छरुवा प्रविधि, पालैपालो जमिन भिजाउने र सुकाउने तथा वर्षाको पानी सङ्कलन जस्ता प्रविधि विस्तारमा जोड दिएको उहाँले बताउनुभयो। कार्यक्रम अन्तर्गत हरदिनाथ 1 र 3 वर्णशंकर जात प्रवर्धन, 21 जोन र 5 सुपर जोन मार्फत बर्खे तथा चैते धान यान्त्रिकरण प्रवर्धन र मूल्य श्रृङ्खला विकास गरिनेछ। चैते धान प्रवर्धनमा किसानलाई अनुदान उपलब्ध गराइनेछ। विभागले यस वर्षदेखि धानमा आधारित परियोजना महोत्तरी, सर्लाही, नुवाकोट र नवलपरासीको बर्दघाट सुस्त पूर्व सुस्त पश्चिमका 8 पालिकामा सुरु गरेको छ।
1: निजी क्षेत्रले बजेटले नसमेटेका विषय आउँदो मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएको छ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज भएको छलफलमा नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग परिसङ्घका प्रतिनिधिहरूले बजेटमा छुटेका विषय मौद्रिक नीतिले सम्बोधन गर्नुपर्ने बताएका छन्। महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रमा देखिएको मन्दी, बेरोजगारी र उत्पादन ह्रास घटाउन साहसिक सुधार आवश्यक रहेको बताउनुभयो। अर्थतन्त्रलाई पुनर्जीवित गर्न मौद्रिक नीति मार्फत नीतिगत सुधार नगरिएमा अर्थतन्त्रले गति लिन नसक्ने उहाँको भनाइ छ। यसै गरी परिसंघका उपाध्यक्ष भीम घिमिरेले बजारमा माग नहुनु मुख्य समस्या भएको बताउँदै उपभोग बढाउने कार्यक्रम र क्षेत्रगत आवश्यकता अनुसार कर्जा मार्गदर्शन परिमार्जन गर्नुपर्ने सुझाव दिनुभयो। संकटमा परेका उद्योगलाई खराब कर्जामा वर्गीकरण नगरी पुनर्संरचनाको अवसर दिनुपर्ने पनि उहाँको माग छ। दुवै संस्थाले भारतको जस्तै स्वतन्त्र मौद्रिक नीति समिति गठन र राष्ट्र बैङ्कको संरचनागत सुधार समेत माग गरेका छन्। यसै गरी छलफलमा नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर महाप्रसाद अधिकारीले आउँदो आर्थिक वर्षको मौद्रिक नीति लचिलो र विस्तारकारी हुनुपर्ने बताउनुभयो। देशको आर्थिक सूचकहरू सकारात्मक रहेकाले नीतिगत दर वा ब्याजदर करिडोर थप कसिलो बनाउन नपर्ने उहाँको भनाइ छ।
0: लघु घरेलु तथा साना उद्यमीहरूको छाता संगठन नेपाल घरेलु तथा साना उद्योग महासङ्घको 26औं राष्ट्रिय महाधिवेशन आजदेखि ललितपुरको जावला खेलमा सुरु भएको छ। महाधिवेशनमा 1000 भन्दा धेरै प्रतिनिधिको सहभागिता रहेको छ। महाधिवेशन व्यवस्थापन समितिका संयोजक मोहन कटुवालका अनुसार विगतका नीति तथा कामको समीक्षा, विधान संशोधन र आउँदो कार्यकालका लागि नयाँ नेतृत्व चयन गरिनेछ। उद्घाटन सत्रमा सचिव मुकुन्द प्रसाद निरौलाले सार्वजनिक निजी साझेदारी मजबुत बनाई रोजगारी सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो। यस्तै महासङ्घका अध्यक्ष उमेश प्रसाद सिंहले देशभरका लघु तथा साना उद्योगले 32-40 लाखजनालाई प्रत्यक्ष रोजगारी दिएको जानकारी दिनुभयो। महासङ्घका अनुसार अहिले देशभर 9,84,000 साना तथा मझौला उद्योग सञ्चालनमा रहेका छन्। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। डोल्पामा जीप दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, अरू 13 जना घाइते भएका छन्। जगदुल्ला गाउँपालिका वडा नम्बर 4 माझ गाउँबाट जुम्ला गुडिरहेको जीप दिउँसो मौरे लेखमा अनियन्त्रित भई सडकबाट तल झरेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका वडा नम्बर 8 38 वर्षीय विष्णु थापाको घटनास्थलमै ज्यान गएको र चालक सहित 13 जना घाइते भएको प्रहरीले जनाएको छ।
0: यस्तै डोल्पाको जगदुल्ला गाउँपालिकाकै वडा नम्बर 5 गैरी गाउँमा बिहान आएको बाढीमा परि गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। 44 वर्षकी रेउली विकको अवस्था गम्भीर भएपछि गृह मन्त्रालयसँग समन्वय गरी उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगेको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिनुभयो। धुलाखोला तथा आसपासका खोल्सामा आएको लेतोसहितको बाढी गाउँमा पसेपछि 56 वर्षकी आनन्द दीपिकाको ज्यान जानुका साथै अरू 6 जना घाइते भएका थिए।
1: यसै गरी जाजरकोटको नलगाड गाउँ नगरपालिका 6 पिउली टोलमा गैराति परेको अविरल वर्षाका कारण स्थानीय जय बहादुर कामीको घरमा क्षति पुगेको छ। निरन्तर वर्षासँगै आएको बाढी तथा पहिरोले मानवीय क्षति नभए पनि बाख्रा राखिएको खोर बगाउँदा 6 बाख्रा बेपत्ता भएका छन्। घटनाको जानकारी पाए लगत्तै नेपाल प्रहरी घटनास्थलतर्फ पुग्दैछ। निरन्तर पानी परिरहेकाले स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।
0: चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको ध्रुवे हात्तीले 14 वर्षको फरकमा एउटै परिवारका 4 जनाको ज्यान लिएको छ। गैराति भरतपुरको बेलहटामा घरमा सुतिरहेका आशिका बोटे र उहाँका 4 वर्षका छोरा भरतको ध्रुवे हात्तीको आक्रमणबाट ज्यान गएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यही हात्तीले 14 वर्ष अघि 2069 सालमा आशिकाका सासु झरली र ससुरा सोमलको पनि ज्यान लिएको थियो। अहिलेसम्म ध्रुवे हात्तीले नेपाली सेनाका 1 मेजरसहित 25 जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ। यो हात्ती मार्न 2069 सालमै आदेश भएकाले सेनाको गोली लागेपछि भागेर ज्यान जोगिएको थियो। अहिले हात्ती नियन्त्रणका लागि सरकारी निर्णय आवश्यक रहेको निकुञ्जले जनाएको छ। यसैबीच आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीय बासिन्दा र निकुञ्ज प्रशासन बीच चारमुदी सहमति भएको छ। छलफलपछि हात्तीले तत्काल नियन्त्रणमा लिने, मृतकका परिवारलाई राहत दिने, घर पुनर्निर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो।
1: अब अन्तर्राष्ट्रिय खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीका अनुसार ऊर्जा सङ्कटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। युद्ध रोक्ने अस्थायी सहमतिपछि खाडी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः सुरु भई बजार मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झन्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ। आर्थिक वर्ष 2025-2026 भारतको स्वदेशी उत्पादनले कुल आवश्यकताको 10% मात्र पूरा गरेको थियो। ऊर्जा विविधीकरणका लागि भारतले तेल आयात गर्ने देशको संख्या 27 पुर्याएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सन् 2025 समुद्र मन्थन अभियान घोषणा गर्दै समुद्र मुनिको तेल तथा ग्यास भण्डारको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राख्नु भएको थियो। अन्तर्राष्ट्रिय खबरमा अब यमनको खबर। यमनको इरान समर्थित हुती विद्रोहीले रेड सीको तटीय क्षेत्रमा रहेको हौडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 जना सैनिक मारिएका छन्। विरोधी पक्षमा कति मारिए भन्ने संख्या नखुलाइकन लडाइँमा हुती समूहतर्फ पनि हताहत भएको सरकारी अधिकारीहरूले बताएको समाचार संस्था एएफपीले जनाएको छ। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्द्वमा लाखौँ मानिसको ज्यान गएको छ र यमनमा ठूलो मानवीय सङ्कट निम्त्याएको छ। विद्रोहीहरूले यमनको राजधानी साना लगायत उत्तरको ठूलो भाग र पश्चिमी रेड सी तटमा रहेको ओडेडा बन्दरगाह नियन्त्रणमा लिएका छन् भने अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले दक्षिणको ठूलो भागमा शासन गर्दै आएको छ। सन् 2022 संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा भएको युद्ध विराम यता द्विपक्षीय लडाईँ धेरै हदसम्म रोकिएको छ।
0: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लिग टू त्रिदेशीय श्रृङ्खलाका लागि नेदरल्यान्ड्स जाने नेपाली टोलीको विदाई भएको छ। नेपाल क्रिकेट सङ्घ क्यानले आज एक कार्यक्रमका बीच टोलीको विदाई गरेको हो। लिग टू क्रिकेट श्रृङ्खला यही जुलाई 21 31 तारिकसम्म हुनेछ। यो श्रृङ्खलामा घरेलु टोली नेदरल्यान्ड्स, नेपाल र नामिबिया सहभागी छन्। उद्घाटन खेलमा नेपाल र नामिबिया खेल्नेछन्। 8 देश सहभागी लिग टू तालिकामा नेपाल 24 अङ्कसहित 5 स्थानमा छ। यस्तै नेदरल्यान्ड्स 32 अङ्कसहित तेस्रो र नामिबिया 22 अङ्कसहित 7 स्थानमा छन्। यो श्रृङ्खला अघि नेपालले जर्सीमा गएर 2 एक दिवसीय अभ्यास खेल पनि खेल्नेछ। क्यानका अनुसार नेपालले जर्सीमा तयारी क्याम्पसँगै जुलाई 13 पहिलो खेल र जुलाई 15 दोस्रो खेल खेल्नेछ।
1: फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2 अमेरिकाको न्युयोर्क न्यू जर्सी रङ्गशालामा सुरु हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइवरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनल पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान 6 मेक्सिको र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ। नकआउटमा मेक्सिकोले इक्वेडरलाई 2-0 र इङ्ल्यान्डले डिआर कङ्गोलाई 2-1 हराउँदै अन्तिम 16 पुगेका छन्। मेक्सिको समूह ए र इङ्ल्यान्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्। विश्वकपमा यी दुई टोली बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् 1966 विश्वकपमा इङ्ल्यान्डले मेक्सिकोलाई 2-0 हराएको थियो।
0: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: रोसी खोलामा बाढी आएपछि बिपी राजमार्गको काभ्रे खण्ड अवरुद्ध। राति पनि देशका केही ठाउँमा पानी पर्ने। यस वर्ष एलनिनोको प्रभावले चरम मौसमी घटनाको जोखिम। हरेक नागरिक सचेत हुनुपर्ने।
0: सम्पर्कविहीन कर्मचारीमाथि सरकारको कारवाही सुरु। नवयुवा आन्दोलनका फौजदारी मुद्दाहरूको पेशी रोक्न महान्याय अधिवक्ता कार्यालयको निर्देशन।
1: यस वर्ष मालदह आपको उत्पादन घट्यो। अब बढीमा 10 मात्र पुग्ने। आफूहरूबाट सस्तोमा किनेर बिचौलियाले बजारमा महँगो बनाएको किसानको गुनासो।
0: ऊर्जा सङ्कटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। झन्डै 2.5 वर्ग किलोमिटर क्षेत्रमा अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी।
1: र लिग टू क्रिकेट श्रृङ्खला खेल्न जाने नेपाली टोलीको विदाई। विश्वकप फुटबलको क्वार्टर फाइनलमा पुग्न आज राति ब्राजिल र नर्वे खेल्दै।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी सम्झना महर्जन र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौँ। यात्रा गर्नुपूर्व सडक र मौसमको अवस्थाबारे जानकारी लिने गरौँ। नमस्कार।

0: toilet bunny, yeah.
1: Extreme energy drink.
2: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
3: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है। हो नि, कुन फर्निचर रहेछ
2: यो? त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
3: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
2: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छानामुनि पाइँदो रहेछ नि।
3: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
2: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
3: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
2: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
4: सम्पर्क स्टार फर्निचर ल्यान्ड, बिपी चौक, नेपालगञ्ज, शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 98680073 र 98195607682।

0: मामा चाउचाउ प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा। एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स सबै सुविधा एउटै छानामुनि साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स कोहलपुर 11 बाँकी।
1: हजुर नेपाल अटो पार्ट्स भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स भरोसाको यात्रा।

0: 500 प्याकेट भित्र रहेका कुपनहरू हल्का प्लस रमाइलोलाई मिलाउनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचाउ सित्तैमा।
1: मामासँग हल्का रमाइलो।

0: एक्सट्रीम इनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 7 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: नरेश दाइ तपाईको फोन आउने बित्तिकै म दौडेर आए कि खै भाउजू कता हुनुहुन्छ
4: त्यहाँ फलैचामा सुतेको छिन् बहिनी हिँड्नुस् न उतै
3: भाउजू कहाँनिर टोक्यो तपाईँलाई घर वरिपरि त सफा सुग्घर राख्नु भएको रहेछ तर पनि टोक्नु भ्याएछ है तपाईँलाई
5: यहाँ कुर्कु चन्द्र टोकेको हो नानी उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ कति बेरमा पो आइपुग्ने हो
3: नआतिनुहोस् है भाउजू हामी छौँ तपाईँलाई केही हुँदैन बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेश दाइ एम्बुलेन्स आउन समय लाग्ने हुनसक्छ नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ
4: यति बेला त खाली कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी
3: हो तपाईँले ठिक भन्नुभयो चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन
6: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ टम्म कसिएको कपडा गरगहना घडी पेटी औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस् बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ कतिपयले सर्पले टोकेको ठाउँभन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन् यसो गर्दा रक्त सञ्चारमा समस्या हुन सक्छ जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने अवस्था समेत आउन सक्छ
7: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
8: नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 9805532568
1: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइराइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
2: ए तिमी यति चिन्तित किन के भयो फेरि
1: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
2: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
1: कस्तो खबर
2: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
1: ए साँच्चै
2: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
1: ए त्यो त झन् राम्रो
2: हो नि डाक्टर पूनमाचारी एमबिबिएस एमडी केयु आइभीएफ स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई एमबिबिएस एमएस केयु वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
1: वा अब त मलाई धेरै ढुक्क लाग्यो
2: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
1: यो त पुरा प्याकेज जस्तै भयो नि
2: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
1: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
2: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: नेपालकै एकमात्र अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा। सन् 2016 डाक्टर लियोनार्ड लिङ्को फाउन्डेसनद्वारा बेस्ट डाक्टर अवार्डद्वारा सम्मानित डाक्टर प्रतीक श्रेष्ठ, एनएमसी 19393, बिडिएस दिल्ली, एफएजीसी मणिपाल, सर्टिफाइड इम्प्लान्ट एन्ड लेजर डेन्टिस्ट्री अमेरिका, सर्टिफाइड बोटक्स एन्ड फिलर स्पेसलिस्ट युरोप, एडभान्स सर्टिफिकेट इन जेनरल डेन्टिस्ट्री क्यानाडा, मिनी रेजिडेन्सी इन इन्डो डेन्टिक्स साउथ कोरिया, यी विभिन्न देशहरूमा अध्ययन गरेका डाक्टर प्रतीक श्रेष्ठद्वारा उपचार गरिने अत्याधुनिक डेन्टल क्लिनिक अब नेपालगञ्जमा।
1: विशेषताहरू: दुखेको दाँतहरू जराबाट नै भरेर नदुख्ने बनाउने, बच्चाहरूको दुखेको दाँत जराबाट भर्ने, किरा लागेको दाँतलाई भर्ने, दाँत निकाल्ने, दाँतमा खोल लगाउने र दाँत नभएको ठाउँमा दाँत हाल्ने, मेटल क्राउन, बाङ्गो दाँतलाई तार बाँधेर सिधा गर्ने, वृद्ध अवस्थामा भएको बुढाबुढीको पुरा दाँतको सेट लगाउने, दाँतलाई प्रत्यारोपण गर्ने, चाउरी परेको अनुहारलाई राम्रो पार्ने, आँखा तल खाल्टो भएकोलाई भर्ने, सबै उपचारहरू दूरपिनबाट गरिने, डिजिटल एक्सरे सेवा।
2: सम्पर्क गणपति क्लिनिक, सुर्खेत रोड नेपालगञ्ज, नर्सिङ होम नजिकै कुसुम पेट्रोल पम्पको सामुन्ने, पासङलाम रोड जाने बाटोमा। फोन नम्बर 081531366 र 98085049451।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत, पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081531000 र 98662254551।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: के तपाईँले आफूले प्रयोग गर्ने तोरीको तेलको शुद्धता चेक गर्नुभएको छ? तोरीको तेलको क्वालिटी तपाईँ आफै चेक गर्न सक्नुहुन्छ। अलिकति तेल आफ्नो हातमा लगाई बाँच्न सक्नुहोस्। शुद्ध तोरीको तेलमा नेचुरल राग सधैँ आउँछ र त्यो नेचुरल राग धारा शुद्ध तोरीको तेलमा सधैँ आइरहन्छ। हो, तपाईँले पनि तेलको क्वालिटी आफै चेक गर्न सक्नुहुन्छ। याद राख्नुहोस्, सबै तेल धारा तोरीको तेल जस्तै शुद्ध चाहिँ नहुन सक्छ। विगत 3 दशकदेखि नेपालीको मुटुलाई स्वस्थ बनाउँदै नेपालको पहिलो एनएस चिन्ह प्राप्त शुद्ध तोरीको तेल धारा, मुटु चाहिन्छ मुटु।
8: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
9: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
8: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
9: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
10: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
8: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
9: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
10: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98614169।
11: ई रिक्सा चालक लोगन मिहा, नेपालगञ्ज उपमहानगरपालिकाकै अनुरोध। मिति 2083 जेठ 1218 गते तक ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न हो चुका जानकारी गराउँदै, सचेतना शुरू मिति से 60 दिन बाद ई रिक्सा लाइसेन्स के बिना ई रिक्सा चलावे नपावे खोजे तब तक नागरिकता के प्रमाण पत्र अनिवार्य रूप में यहाँ साथेन रख के ई रिक्सा चलावे के अनुरोध है। साथेन उप महानगर पालिका से लाइसेंस के खातिर फार्म भरे और परीक्षा तैयारी के खातिर निःशुल्क कक्षा संचालन की है। फार्म भरे खातिर नागरिकता, ब्लड ग्रुप ग्रुप के रिपोर्ट और मोबाइल नंबर साथ में लेके नेपालगंज उप महानगर पालिका में यहाँ संपर्क करे संपूर्ण ई रिक्शा चालक लोगन के यहाँ अनुरोध किया जाता है। ये अभियान मिति 2083 साल जेठ 26 गते से 2083 आषाढ़ महीना के अंतिम तक रह बेहोरा जानकारी करावा जाता है। संपूर्ण नगरवासी ई रिक्शा सवारी धनी और चालक लोग उप महानगर से हाथ में यहाँ हाथ मिलाई के नेपालगंज के यहाँ सभ्य सुरक्षित और व्यवस्थित बनावा जाए। संपर्क के खातिर रवि महाउत नगर प्रहरी जवान मोबाइल नंबर 98225 82983।

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो बहिनी? कहिले पखाला लाग्छ, दिसा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिसा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ। त्यही चेक गर्न जाँदैछु, बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा फगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534328।
4: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
5: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
6: व्यावसायिक कृषि पद्धति अप्नाएकला किसान हुक्रन कृषि व्यवसाय प्रवर्धन सहयोग तालिम केन्द्र खजुरा बाँके के विशेष अनुरोध।
7: कृषि क्षेत्रमा व्यावसायिक पद्धति अप्नाई हो आयमूलक व्यवसाय से आत्मनिर्भर बनी हो बनाई। कृषि पेसा है मर्यादित बनाएक उद्यमशीलता विकास कै के रोजगारी सृजना करी हो कराई।
6: कृषि व्यवसायमा तुलनात्मक विश्लेषण कैके आमदानी ऐना व्यवसाय छनौट गरी, खेती व्यवसायके नियमित हर हिसाब राखके विश्लेषण कैना बानी बैठाई,
7: बजार हेरके खाली उत्पादन योजना बनाई, व्यवहारिक व्यवसायिक योजना तयार कैके लागू गरी,
6: सफल उद्यमी बनियो व्यवसाय है निरन्तरता दि आगे बढाई हो बढाइक लगाई। कृषि प्राविधिक विज्ञ हुकरन से नियमित सरसलाह हो सुझाव ली वो उहे बमोजिम व्यवसायिक कृषि पद्धति आवश्यकता अनुसार अवलंबन करी ओ कराई। एकल प्रयास से कृषि क्षेत्र में व्यवसाय प्रवर्धन प्रभावकारी रूप में करे निशेकना हुईले ओहर से हमरे निजी व सरकारी सब सरकार वाला एकजुट होके अपन अपन भूमिका निर्वाह कैके समन्वय सहकारिक लाग प्रयास करी वो कराई।
7: थप आवश्यक सरसल्लाह व जानकारी लाग लगभग संघीय व प्रादेशिक स्तर के सरकारी कृषि सेवा देना कार्यालय, केन्द्र, प्रयोगशाला, निर्देशनालय व स्थानीय तह के कृषि विकास शाखा में संपर्क करे लाग अनुरोध बा।
6: कृषि व्यवसाय प्रवर्धन सहयोग व तालीम केन्द्र खजुरा बाँके।
8: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
9: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
8: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
9: सम्पर्क 97050 11 48 70।
8: सोफा हब नेपालगञ्ज,
9: विश्वासमा नम्बर एक,
8: क्वालिटीमा सबैभन्दा बेस्ट।
10: यो कृष्ण सार एफएम
11: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै।

0: मेगाहर्ज कृष्णसार जत्तिकै तेज।
1: साउन एक गतेदेखि 413 स्थानीय तहमा जग्गा किताकाट रोकिने सम्भावना छ। यसले अव्यवस्थित भू उपयोग नियन्त्रण गर्ने उद्देश्य बोकेको भए पनि यसको प्रत्यक्ष असर घर जग्गा कारोबारमा पर्नेछ। यो पटक पटक समय दिँदा पनि आवश्यक प्रक्रिया पूरा नगर्ने पालिकाको कमजोरीको परिणाम हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरोध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
2: पछिल्लो एक सातामा बैतडी, दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यस्तै 13 घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 2:15 बजे माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भई र सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: एकजना मृत्यु, 11 घाइते, टोटल 12। एकजनाको डेथ भयो, 11 घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल पुर्याउने काम भइरहेको छ।
2: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खस्दा बेपत्ता छ, तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा

0: लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन्, सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने, त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो, सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने। यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमको अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
1: अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रे पलाञ्चोक सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्गीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोसी खोला र दाप्चा खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सडकमा पनि क्षति पुगेको छ। सडक मर्मत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सिआइएनलाई जानकारी दिनुभयो।
2: भेलबाडी आएको बेलामा गाडी रोकेको हो, अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठुलो भेलबाडी आएको भएर एकछिन होल्ड गरे हो, अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म, अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
1: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रुपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालु आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ सुरु गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रुपियाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सिआइएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
3: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेनिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
1: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सिआइएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
4: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बन्द अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन्छ, किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रह्यो रहन चाहिँ होइन। तै पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बिच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
1: नेपाली काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री योगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ। यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो। काङ्ग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सिआइएनसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश स्नेही र शैलीले बताउनुभयो।
5: नयाँ सदस्यता लिनका लागि नयाँ सदस्य अध्यावधिका लागि अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ, जिल्लाबाटको समय सकियो, अब केन्द्रीय कार्यालयलाई अपिल गर्यो भने

0: मात्रै हुन्छ। अब यो केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय माग गरेको हुनाले यसले अब सकारात्मक रूप पनि लिन्छ। थप कुरा यसमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम नीति हामी सार्दैनौँ, तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुनसक्छ। क्रियाशील समस्याकै 3 गतेसम्म हो, यो 3 गतेको समय चाहिँ अन्तिम समय नै हो।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रुग्ण आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रुग्ण आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिसको प्रतिवेदन तयार पारेको छ। असार महिना शुरू भए यता 146 निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 राजीनामा दिएका छन् भने 142 कर्मचारी अनिवार्य अवकाशमा भएका छन्। राजीनामा दिनेमा 5 सहसचिव, 33 उपसचिव, 29 शाखा अधिकृत र 79 सहायक स्तरका कर्मचारी रहेका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ। क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो। उसाकोभले आज सार्वजनिक गरेको विवरण वार्ता सकारात्मक भएको बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा सुरु हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16 पुगेको हो। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्। यी दुवै टोलीबीच अहिलेसम्म 4 अन्तर्राष्ट्रिय खेल भएको छ। यसैबीच भोलि बिहान 6:00 मेक्सिको र इङ्ल्यान्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रङ्गशालामा हुनेछ। मेक्सिको समूह ए र इङ्ल्यान्ड समूह एलको विजेताका रूपमा नकआउटमा पुगेका हुन्।
2: पानीको अभावले सुक्दै धौलाकोटका किसानको व्यावसायिक खेतीको सपना
3: समस्या खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या।
2: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा। रिपोर्टसँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: दैनिक ₹197 ₹50,00,000 बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्यज्योति सही प्लान,
5: सूर्यज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: वात्सल्य हेल्थ केयर एन्ड डायग्नोस्टिक सुर्खेत रोड नेपालगञ्ज सम्पर्क 98025 32568।
1: ई रिक्सा चालकहरूमा नेपालगञ्ज उपमहानगरपालिकाको अनुरोध, मिति 2083 जेठ 12 गतेदेखि 18 गतेसम्म ट्राफिक सचेतनामूलक कार्यक्रम सम्पन्न भइसकेको जानकारी गराउँदै सचेतना सुरु मितिदेखि 60 दिनपछि ई रिक्सा लाइसेन्स बिना ई रिक्सा चलाउन नपाइने हुँदा सो अवधिका लागि नागरिकता प्रमाणपत्र अनिवार्य साथमा राखेर ई रिक्सा चलाउन अनुरोध गरिन्छ। साथै उपमहानगरले लाइसेन्सका लागि फारम भर्न र परीक्षा तयारीका लागि निशुल्क कक्षा सञ्चालन गरिरहेको छ। फारम भर्नको लागि नागरिकता, ब्लड ग्रुपको रिपोर्ट र मोबाइल नम्बर साथमा लिई नेपालगञ्ज उपमहानगरपालिकामा सम्पर्क गर्नुहुन सम्पूर्ण ई रिक्सा चालकहरूमा अनुरोध गरिन्छ। यो अभियान मिति 2083 साल जेठ 26 गतेदेखि 2083 साल असाढ मसान्तसम्म रहने बेहोरा समेत जानकारी गराइन्छ। सम्पूर्ण नगरवासी, ई रिक्सा सवारी धनी एवं चालकहरूले उपमहानगरसँग हातेमालो गरौँ, नेपालगञ्जलाई सभ्य, सुरक्षित र व्यवस्थित बनाऊ। सम्पर्कको लागि रवि महाउत, नगर प्रहरी जवान, मोबाइल नम्बर 98 22 58 29 83।
2: यो कृष्ण सार एफएम
3: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।

0: साग तरकारीलाई अब त्यो समस्या सबै चाहिँ समस्या छ।
1: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिँचाइको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एकराज अवस्थी उत्पादन घट्दै जाँदा चिन्तित हुनुहुन्छ।
2: अहिले त अलिक फरक छ। पहिलाको उहीभन्दा पहिला त अब उही बेला पनि खेतीपाती मात्रै गर्थे, यो तरकारी खेती थिएन नि। उहीभन्दा पहिला तरकारी खेती थिएन, खानालाई पनि कहाँ पुग्थ्यो, खानालाई पनि पुग्दैन थियो। अहिले अब कृषि गरेदेखि अलिकति खानालाई त पुगिहाल्छ भन्नु पर्यो। काउली, मुला, भिन्डा सबै हो, तरकारी जति हो। सेमला पनि तिन पोल्या सेमला लगाएका छौँ। समस्या त छन् नि, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मल खाद जल नभएपछि त कृषि हुँदै हुँदैन, चारो पनि जति होला।
1: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबाज खोलाको मुहानबाट खानेपानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसरानी क्षेत्रबाट अर्को स्रोत जोडियो, तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भोगाइ छ।
0: हाम्रो खानेपानी 13 किलोमिटर टाढा छ, अनि त्यहाँबाट पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ। अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिँचाइको लागि टङ्की बनाएका छौँ, अनि टङ्कीमा पानी नभए सिँचाइ अप्ठ्यारो हुन्छ।
3: हामीहरू त जति मिहिनेत गरेका छौँ, जति पसिनामा गएका छौँ, त्यति मिहिनेतको फल त अलिअलि कमै पाउन।
1: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडन्द्राका प्रमुख महिम बोहरा धौलाकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरणपछि सञ्चालन, संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
4: यो हाम्रो धौलाकोट गन्याधुराईको खानेपानीको विषयमा हजुरको 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ, होइन? सम्पन्न गरेर पानी चलाएर अब तपाईँहरूको यो के अरे पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो, होइन? अहिले त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत, सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्रो उठाएर अथवा उहाँहरूको चाहिँ कोष हुन्छ, कोषमा, होइन, उहाँहरूको खाता अथवा कोषमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत, सञ्चालन, त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा।
1: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ, तर सुक्खायाम र वर्षायाममा खानेपानी समस्या विकराल बन्ने गरेको छ। यस्तै नेपालमा कुल खेतीयोग्य जमिनको करिब 1/3 भागमा मात्र वर्षभरि सिँचाई सुविधा पुगेको छ। पहाडी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्ने बाध्य रहेका छन्। सागर ताम्रकार, सिआइएन, आफ्नो एफएम डडेलधुरा।
5: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधुरो।
6: नागरिकले जबसम्म सचेत, आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
5: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा। संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: खुल्यो
8: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
7: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
8: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्विस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
7: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
8: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98208 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: आज अपन बैंक वित्तीय संस्था या वॉलेट में संपर्क करा जाए। मोबाइल बैंकिंग ऐप वॉलेट कनेक्ट आईपीएस तथा इंटरनेशनल पेमेंट ऐप से नेपाल पे क्यूआर में आसानी से भुगतानी प्राप्त करा जाए। नेपाल पे क्यूआर नेपाल का अपने क्यूआर।
1: यो कृष्ण सार एफएम
2: 94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज।
3: तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 309 खण्डमा छौँ। यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानूनमा स्पष्ट लेखेता पनि कार्यान्वयनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लडिरहनु परेको छ। हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी गरेका छौँ।
4: एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% टोटल पपुलेसनको 7-9% बिचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि निलहिरा समाजसँगको र अरू सङ्घ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ। त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले होइन, अहिले पनि समाजको सोच जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरुषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नअटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैङ्गिक पहिचान अनुसारको नागरिकता भनिएको छ होइन, अनि 18 चाहिँ समानताको हक भनिएको छ, प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनिएको छ नि त होइन। जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
3: संविधान र कानुनमा उल्लेख भयो।
4: उल्लेख भए
3: अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जस्तै अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ तपाईँलाई?
4: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन, किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसङ्ख्याको जनगणना भयो त्यतिखेर जम्मा 29,28 मात्रै जनसङ्ख्या आयो होइन, त्यो नआउनुको कारण चाहिँ
3: झन्डै तिन हजार
4: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या, अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था होइन, त्यसले गर्दाखेरि चाहिँ जनसङ्ख्यामा नआएको हो। अब आउनुपर्ने चाहिँ अब त्यो 25% 50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो, तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्, अब सोसल स्टिकमा एकदमै धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझ पनि व्याप्त छ। यहाँले सोसियल मिडियामा पनि देख्न सक्नुहुन्छ होइन, एकजना व्यक्तिको अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त, भूमिकाजी जित्नु पनि भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो, ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्कलता दिन्छ। सो त्यो निर्कलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपनअप भएर आउन चाहिँ समस्या छ।
3: अनि अहिले निलिता समाज लगायत अरू सरोकारवाला सङ्घ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो? यो समुदाय जति खुल्न सके छैन त्यो खुल्नुपर्छ भन्नेमा हो कि अथवा संविधान र कानुनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ?
4: स्ट्रगल त सबै सेक्टर्समा छ, कुनै यो सेक्टर्स अछुतो छ भन्ने छैन। कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस् होइन, हेल्थ केयरका कुराहरू हुन्, अनि राजनीतिक क्षेत्र होस्, सर्भिस साइटहरू हुन्, प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन। जसो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानुन संविधान हो, संविधानलाई टेकेर बन्नुपर्ने कानुनहरू बनेका छैनन्। तबसम्म त उहाँहरूले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्रै त हुँदैन नि त।
3: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ,
4: एकदम त्यो कन्टिन्यू नै छ। त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको, विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ क्या। अब स्वास्थ्य केयरमा जानुहोस्, स्वास्थ्य केयरमा गइरहँदाखेरिमा चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूले आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ, उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठ्यघर खोजेर बस्दिने अवस्था छ होइन, ट्रान्स म्यानहरूको त्यस्तै छ। अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ, र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि, ऐच्छिक
5: अनिवार्य छैन
4: अनिवार्य छैन जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन यसमा पनि हाम्रो ठुलो लडाइँ छ अब जनसङ्ख्याको विषयलाई त हुने नै भयो राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ के हो यो भोटर कार्ड भने भन्नुहुन्छ होइन यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ अब त्यो लाइनको कुराहरू हो पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी भन्न हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर मान्छेहरू त टिजिङ गर्ने भयो
5: सकारात्मक रूपमा नलिदिने
4: भयो अब अथवा हास्यास्पद रूपमा लिदिने भए होइन यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन यो चाहिँ सबभन्दा ठुलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ
5: नागरिक सचेतना
4: चाहिन्छ नागरिकले जबसम्म यो सचेत आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ
3: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौँला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
6: बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरुद्ध भएको छ बर्खायाममा बढ्दो सड़क दुर्घटना एक सातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ शहरी विकासका 51 आयोजना रुग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ सरकारको प्रगतिमा उखु अनुदान वितरण तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन् र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला अहिलेलाई सुशीला श्रेष्ठ पनि बिदा हुन्छु नमस्कार शुभरात्री

0: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेशन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, वृय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेशन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेशनका साथै प्लास्टर पनि गरिन्छ।
1: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरोसर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगौला रोग विशेषज्ञ।
0: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
1: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
0: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
1: कन्सल्टेन्ट गायनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
0: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
1: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
0: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा,
1: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
0: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10 नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ, सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
2: हाय, के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
3: ए, तिमी यति चिन्तित किन, के भयो फेरि?
2: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
3: ए, अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
2: कस्तो खबर?
3: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन TU, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
2: ए, साँच्चै?
3: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
2: ए, त्यो त झन् राम्रो
3: हो नि। डाक्टर पुनमाचारी MBBS, MD KU, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई, MBBS, MS KU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
2: वा, अब त मलाई धेरै ढुक्क लाग्यो।
3: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
2: यो त पुरा प्याकेज जस्तै भयो नि।
3: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
2: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज, फोन नम्बर 081-531-860 र 081-531-861।
3: अब चिन्ता होइन, समाधानको सही ठाउँ, सुपर पोलिक्लिनिक।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंचर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू,
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: आमैनी, सामान खरिद गर्ने यति लामो लिस्ट सर, र हेर्दा नेपालगञ्जदेखि लखनऊसम्म धाउनु पर्ला कि क्या हो?
4: हैन बहिनी, यसमा आत्तिनु पर्ने केही छैन। अब यी सबै ब्रान्डेड कम्पनीको सक्कली र उचित मूल्यको सामान एउटै विशाल बजार मारुति मेगा मार्टमा पाइन्छ। यो रुपैडिया बजारको सब्जी मण्डीको छेउमा रहेको मारुति मेगा मार्ट हो बहिनी। त्यहाँ शादी विवाहको सबै सामान, सौन्दर्य प्रसाधन, सुटिङ, सर्टिङ, साडी, अन्डर गार्मेन्ट्स, होम एप्लायन्सेस, ड्राई फ्रुट्स, विद्युतीय उपकरणहरू, आर्टिफिसियल ज्वेलरी, किचन तथा टोयलेटहरूको सामान आदि सबै सामग्रीहरू एकै छाना मुनि पाइन्छ।
5: स्थान मारुति मेगा मार्ट सब्जी मण्डी अगाडि गल्लीमा नानपारा रोड रुपैडिहा बजार। मोबाइल नम्बर 98-699-64-581।
6: अया, कान दुखेर हैरान भइरहेछ, के गर्ने, कहाँ जाने होला?
1: बहिनी, किन चिन्ता लिनुहुन्छ? ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा हुँदाहुँदै हाम्रा सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ तथा कान स्वास्थ्य प्राविधिकद्वारा दैनिक रूपमा कानको परीक्षण जाँच गर्नुका साथै अपरेसन गरिन्छ। कान नसुन्ने बिरामीहरूको लागि कान सुन्ने विभिन्न मेसिनहरू सहुलियत शुल्कमा उपलब्ध गराइन्छ। कानमा पर्न गएका विभिन्न प्रकारका बाहिरी वस्तुहरू, कानको कानेगुजी निकाल्ने, कानेगुजी तथा अन्य कानका फोहोर वस्तुहरूको सरसफाई समेत गरिन्छ। लामो समयसम्म कान पाकिरहेमा वा पिप आइरहेमा कान चिलाउने, कान दुख्ने, कान कराउने, कान डम्प हुने, कानबाट तरल पदार्थ निस्किने, कान कम सुन्ने बिरामीहरूको कान परीक्षण गर्नुका साथै प्राथमिक कान उपचार तथा आवश्यक सल्लाह सुझाव दिइन्छ।
7: साथै प्रयोगशालाको पनि व्यवस्था रहेको छ। अस्पताल शनिबार दिउँसो 1 बजेसम्म खुल्ला रहनेछ।
1: विस्तृत जानकारीको लागि ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवा फुलचेक्रा 5 नेपालगञ्ज, सम्पर्क फोन नम्बर 081-530-244, 98-580-81-244।
8: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
9: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
0: आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै साँचो आत्मविश्वास हो। त्यसैले त नेपाल परिवार नियोजन संघ बाँके शाखा विगत लामो समयदेखि यहाँहरूको सेवामा समर्पित छ।
10: हामी कहाँ पूर्ण गोपनीयताका साथ सुरक्षित गर्भपतन, परिवार नियोजनका साधन, पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण तथा यौन र प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा उपलब्ध छन्।
0: विशेष सुविधा, अब प्रत्येक आइतबार दिउँसो 3-5 बजेसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सन्देश आचार्यद्वारा विशेष परामर्श र उपचार पनि पाउनुहुनेछ।
10: ढिला नगर्नुहोस्, आजै स्वास्थ्य सम्बन्धी परामर्श लिनुहोस्। ठेगाना नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर 9 रामलीला रोड नापी शाखा अगाडि। फोन नम्बर 081-530-398।
11: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
12: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
11: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
12: सम्पर्क 97
11: वाणिज्य बैङ्कको अगाडि।
12: सम्पर्क 97 05

0: ओहो दाई, कता जाँदै हुनुहुन्छ?
1: हिजो आज के भयो के भयो बहिनी? कहिले पखाला लाग्छ, दिशा गर्दा रगत आउँछ, मलद्वारमा घाउ, दिशा गर्दा दुख्ने, चिलाउने, रगत देखा पर्ने समस्या भएको छ, त्यही चेक गर्न जाँदैछु। बरु कतातिर राम्रो होला?
0: मा पार्वती आयुर्वेद क्लिनिक जानुहोस् न, त्यहाँ त नयाँ प्रविधि आयुर्वेदिक सार सूत्र विधिद्वारा जरैदेखि उपचार गरिन्छ नि।
2: हजुर, यदि तपाईँलाई पनि यस्तो समस्या छ भने बवासिर, एनालफिसर अथवा भगन्दर जस्तो रोगहरूबाट ग्रसित भइसक्नु भएको हुन सक्छ। यी समस्याहरूलाई नलुकाई रोगबाट सधैँका लागि छुटकारा, दैनिक कामकाज गर्न अप्ठ्यारो नहुने र कुनै प्रकारको जोखिम र अस्पतालमा भर्ना नहुनु पर्ने गरी जोर्नी दुख्ने वा वात सम्बन्धी रोग, मृगौलाको पत्थरी, महिलाहरूमा हुने विभिन्न प्रकारको रोग तथा पाठेघर सम्बन्धी रोग, मधुमेह, सुगर रोग, आन्द्रा तथा पेट सम्बन्धी रोग, छाला सम्बन्धी रोग, पुरुषमा हुने यौन क्षमतामा कमी, कलेजो सम्बन्धी रोग, अनुहारमा हुने डन्डीफोर जस्तो रोग र पुरानो पेटको अल्सर तथा अन्य रोगहरूको उपचार सफलताको साथ गरिन्छ।
3: डाक्टर भेट्ने समय बिहान 9 बजेदेखि 11 बजेसम्म, साँझ 4 बजेदेखि 7 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
2: मा पार्वती आयुर्वेद क्लिनिक, जिल्ला प्रशासन कार्यालय अगाडि, नेपालगञ्ज। सम्पर्क नम्बर 98480 27590 र 081534338।
4: नेपालगञ्जमा गुणस्तरीय, सुरक्षित र भरपर्दो स्वास्थ्य सेवा एउटै स्थानमा, लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर, गणेशमान चोक नेपालगञ्जमा तपाईँलाई स्वागत छ। पश्चिम नेपालमा पहिलो र लोकप्रिय एमसिएस ग्यास्ट्रोसर्जन डाक्टर कृष्णमोहन अधिकारीबाट दूरबीन, ल्याप्रोस्कोपिक मार्फत एपेन्डिक्स र पित्तथैलीको शल्यक्रिया, सानो ठुलो आन्द्राको समस्याको उपचार तथा शल्यक्रिया, मलाशयका समस्या तथा जटिल पेट, कलेजो र प्याङ्क्रियासका उपचार तथा अपरेसन, पेट तथा आन्द्रा सम्बन्धी क्यान्सरको शल्यक्रिया, साथै इन्डोस्कोपी तथा कोलोनोस्कोपी जाँच सेवा, त्यसै गरी नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर आनन्द कर्णबाट टन्सिल, पिनास तथा थायराइड समस्या, नाकबाट रगत बग्ने तथा नाकमा मासु पलाउने समस्या, घाँटीका गाँठा गुठी, स्वर सुक्ने समस्या, कान दुख्ने, चक्कर लाग्ने, सुन्ने बारे समस्याहरूको उपचार, साथै एनपिएल नाक कान घाँटी इन्डोस्कोपी, पिटिए कानको सुनाई परीक्षण, यसबाहेक फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग, मानसिक स्वास्थ्य, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, एक्सरे, भिडियो एक्सरे तथा आधुनिक ल्याब परीक्षण, सबै सेवा एकै ठाउँमा, सहज र भरपर्दो वातावरणमा उपलब्ध छ। तपाईको स्वास्थ्य हाम्रो प्रतिबद्धता, आफ्नो स्वास्थ्यको

0: लक्ष्मी सरस्वती पोलिक्लिनिक एन्ड डायग्नोसिस सेन्टर गणेशमानचोक नेपालगञ्जलाई दिनुहोस्। सम्पर्क फोन नम्बर 081-532-780 532-780।
1: सुन्नु न सावित्रीजी, मलाई सोफा दराज डाइनिङ लगायत अफिसको सामान किन्न जानुपर्ने थियो, कहाँ जाने होला?
2: ए हो र, यसको लागि तपाईँले चिन्ता लिनै पर्दैन। यदि तपाईँ नेपालगञ्जमा आफ्नो घर, अफिस वा पसलका लागि गुणस्तरीय फर्निचर खोज्दै हुनुहुन्छ भने तपाईँको सही गन्तव्य हो अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, जुन नेपालगञ्जको सुर्खेत रोडमा रहेको छ।
1: ए हो र, त्यहाँ अर्डर अनुसार मैले भनेका सबै कुरा पाउँछ त?
2: पाउँछ नि, किन नपाउनु? त्यहाँ अर्डर अनुसार बेड, सोफा, डाइनिङ टेबल, अफिस टेबल, ड्रेसिङ टेबल, दराज लगायत सम्पूर्ण फर्निचर उपलब्ध छ। टिकाउ सामग्री, आकर्षक डिजाइन र उत्कृष्ट फिनिसिङका साथ उत्पादन गरिन्छ। एक पटक अवश्य भेट्नुहोस्, तपाईँ निराश हुनुहुने छैन। हजुर, अर्बन फर्निचर एन्ड फर्निसिङ हब प्राइभेट लिमिटेड, सुर्खेत रोड, नेपालगञ्ज। फोन नम्बर 98448-87535 र 98082-54037।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै सहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। वाउ, प्लस टू परीक्षा पनि पास भयो, अब कुन कलेजमा भर्ना हुने होला?
0: ल है, बधाई छ। अनि तिम्रो उज्जवल भविष्यका लागि उत्कृष्ट विकल्प नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी छ नि।
1: ए हो र, त्यहाँ के पढ्न पाइन्छ त? अनि त्यहाँको विशेषता पनि भन्देउ न।
0: त्यहाँ ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ। दक्ष तथा अनुभवी शिक्षकद्वारा गुणस्तरीय शिक्षण, वातानुकूलित एसी कक्षा कोठा, समृद्ध पुस्तकालय, अतिरिक्त क्रियाकलाप, नियमित फिल्ड भिजिट तथा औद्योगिक भ्रमण, आधुनिक शिक्षण वातावरण र विद्यार्थी मैत्री व्यवस्थापन सहित आफ्नो उज्जवल भविष्यको यात्रा सुरु गर्न सकिन्छ।
1: ल, तिमीलाई धेरै धेरै धन्यवाद। त्यसो भए म पनि यही भर्ना हुन्छु।
2: हजुर, प्लस टू परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना। उच्च शिक्षाको उत्कृष्ट गन्तव्य नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसीमा ब्याचलर अफ बिजनेस स्टडिज बिबिएस तथा एसीसीए कार्यक्रमका लागि भर्ना खुल्ला भइसकेको छ।
1: नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, आदर्श ग्रुपद्वारा सञ्चालित। ठेगाना नेपालगञ्ज 10 बाँके औद्योगिक क्षेत्रको ठिक अगाडि। थप जानकारीका लागि सम्पर्क 98 580 36 577, 98 580 28 195 र 98 580 36 811। नेपालगञ्ज बहुमुखी क्याम्पस एनएमसी, सफल भविष्यको बलियो आधार।
3: यो कृष्ण सार एफएम
4: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
5: झोडले लाफाहरू, आउनुस् मगर भाषाका केही कुराहरू सिकौँ। मगर भाषामा डी भनेको पानी, छो भनेको भात,
6: स्या भनेको मासु, हिले खबर भनेको के छ खबर,
5: लर्फु भनेको पछ्यौरी, मुनिस डाँजै भनेको बस्नुस् दाई भनेको है लाफाहरू।
6: यस्तै मगर भाषा सिक्नका लागि म निरज थापा मगरलाई फलो गर्नुहोला है लाफाहरू।
7: यी बाहुनले हाम्रो मगर भाषा किन सिक्दैछन्? केही त पक्कै छ।

0: एक्सट्रिम एनर्जी ड्रिंक
1: टाइम चेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता सूर्य ज्योति सही प्लान
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि
5: हाय के गर्ने होला अब सुगर पनि बढ्दैछ थाइरोइडको समस्या अझ छुट्टै छ कति ठाउँमा देखाएँ तर भएन
6: ए तिमी यति चिन्तित किन के भयो फेरि
5: के भने नि डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ
6: ए अब चिन्ता लिनु पर्दैन मैले राम्रो खबर सुनेको छु
5: कस्तो खबर
6: अब प्रत्येक दिन सुगर थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही एमडी इन्टरनल मेडिसिन टियु एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ
5: ए साँच्चै
6: अझै सुन महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ
5: ए त्यो त झन् राम्रो
6: हो नि डाक्टर पुनमाचारी एमबिबिएस एमडी केयु IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS MSKU वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ
5: वा अब त मलाई धेरै ढुक्क लाग्यो
6: अझै अरू सेवाहरू पनि छन् दैनिक ओपिडी सेवा गुणस्तरीय फार्मेसी सेवा भिडियो एक्सरे इसिजी तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा
5: यो त पुरा प्याकेज जस्तै भयो नि
6: हो त अब ढिला नगर जाऊ आजै गइहाल उपचार गर्न
5: हजुर आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर बिपी चोक नेपालगञ्ज फोन नम्बर 081531860 र 081531861
6: अब चिन्ता होइन समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक

0: आहा बुढा, यो फेसबुकमा कस्तो राम्रो फर्निचरको एड आइरहेछ। कति यही पुरानो फर्निचर युज गरिराख्ने, हामी पनि नयाँ चेन्ज गरिदिउँ न।
1: खै खै हेरौँ त। अनि कस्तो राम्रो रहेछ है? हो नि, कुन फर्निचर रहेछ?
0: यो त हाम्रै नेपालगञ्जकै रहेछ नि। नेपालगञ्जको बिपी चोकमा रहेको स्टार फर्निचर ल्यान्ड रहेछ। त्यहाँ त सबै खालका फर्निचरहरू पाइँदो रहेछ।
1: हुन्छ, हामी पनि जाउँला नि। खै खै अरू अरू के रहेछ हेर।
0: यहाँ स्टाइलिस सोफा रहेछ, अनि आरामदायी बेड, आकर्षक डाइनिङ टेबल, टिभी र्याक, अफिस फर्निचर, म्याट्रिक्स लगायत घर सजाउने सबै कुराहरू एउटै छाना मुनि पाइँदो रहेछ नि।
1: अनि हामीले दिएको डिजाइनमा बनाउँछन् त?
0: हुने रहेछ नि, किन नहुनु। आफूले चाहे जस्तै कस्टम फर्निचर बनाइने रहेछ, अनि डेलिभरी र फिटिङ पनि हुँदो रहेछ।
1: लौ लौ, त्यसो भए आजै जानु पर्यो।
0: तपाईँ पनि जानुहोस् बाँके र बर्दियाभित्र। फ्री होम डेलिभरी र फ्री फिटिङको सेवा पनि बिल्कुलै फ्री छ।
2: सम्पर्क स्टार फर्निचर ल्यान्ड बिपी चौक नेपालगञ्ज शिक्षा कार्यालयको सामुने। सम्पर्क नम्बर 9886073770 र 9895006782।
3: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
4: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
3: कति अस्पताल धायौँ, कति उपचार गरायौँ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
4: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
5: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
3: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
4: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
5: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 9861414169।
6: यो कृष्ण सार एफएम
7: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।

0: बीर डेंटल
1: नेपालगंज शहरमा संचालित अत्याधुनिक सुविधा सम्पन्न बीर डेंटलमा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार काठमाडौँ तथा भेरी अञ्चल अस्पतालका अनुभवी वरिष्ठ डाक्टर आरके लामिछानेद्वारा उपचार गरिन्छ।
2: डाक्टर लामिछानेद्वारा गरिने विशेष उपचारहरू: दाँत सफा गर्ने, दाँत भर्ने, दाँत निकाल्ने, दुखेको दाँतको जराको उपचार, खाली ठाउँमा दुरुस्त प्राकृतिक जस्तै नक्कली दाँत राख्ने, बाङ्गो टिङ्गो तथा नमिलेको दाँत फिक्स अर्थोडन्टिक प्रविधिद्वारा मिलाउने, गिजाको रोग जस्तै गिजा सुन्निने, रगत आउने, पिप बग्ने, मुख गनाउने र दाँत हल्लिने समस्याको उपचार, पहेँलो खैरो दाँत, सानो र ठुलो दाँत, छिद्र तथा ग्याप भएको दाँतलाई कस्मेटिक उपचार प्रविधिद्वारा राम्रो बनाउने, दाँत मुखको चोटपटक तथा बङ्गारका हड्डी भाँचिएको पनि उपचार हुने।
1: सम्पर्क बीर डेन्टल क्लिनिक भेरी अञ्चल अस्पतालबाट 150 मिटर त्रिभुवन चोक तर्फ।
2: फोन नम्बर 081-532-375।
3: खुसीको खबर, यस कृपा हस्पिटल प्रालीमा मूत्र, मृगौला, पिसाब थैली तथा नली सम्बन्धी रोगको सबै अपरेसन दूरबीन र लेजर प्रविधिबाट गरिन्छ। यस लगायत पेट सम्बन्धीको सबै उपचार, पित्त थैलीको पत्थरी, अपेन्डिक्स, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला लगायत पुरुषहरूमा लिङ्ग, ब्रिय र अण्डकोष तथा उत्तेजना कम हुने समस्या र क्यान्सर सम्बन्धी सम्पूर्ण अपरेसन तथा उपचारका साथै हात खुट्टा, ढाड तथा हाड जोड्ने दुख्ने, नसा दुख्ने, झमझमाउने, हड्डी टुटफुट भएको अपरेसनका साथै प्लास्टर पनि गरिन्छ।
4: डाक्टर प्रवीण कुमार गुप्ता, कन्सल्टेन्ट सर्जन, युरो सर्जन, जनरल क्यान्सर, मूत्र तथा मृगोला रोग विशेषज्ञ।
3: डाक्टर राहुल मिश्र, कन्सल्टेन्ट अर्थोपेडिक सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ।
4: यस बाहेक मल्टी स्पेशलिस्ट रोगहरूको सेवाका लागि
3: कन्सल्टेन्ट मृगौला रोग विशेषज्ञ सेवा,
4: कन्सल्टेन्ट गाइनोकोलोजिस्ट महिला प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा,
3: छाती, मुटु, थाइरोइड, सुगर, प्रेसर रोग विशेषज्ञ सेवा,
4: नाक, कान, घाँटी तथा टाउको रोग विशेषज्ञ सेवा
3: र छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ सेवा।
4: 24 घण्टा इमर्जेन्सी र फार्मेसी सेवा उपलब्ध।
3: थप जानकारीको लागि कृपा हस्पिटल प्राली, सुर्खेत रोड आदर्श नगर 10, नेपालगञ्ज, वन कार्यालय नजिक नयाँ पेट्रोल पम्पको पश्चिम तर्फ। सम्पर्क फोन नम्बर 081-531-000 र 98-662-24-551।
5: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि

0: drip on ya.
1: Extreme energy drink.
2: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
3: हरेक सामानको खरिदमा 1000 देखि 20000 सम्म छुट, 10 देखि 15 वर्ष सम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि। अहिले थमाथम बिक्री भइरहेको छ।
2: स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
3: सम्पर्क 97051148470।
2: सोफा हब नेपालगञ्ज,
3: विश्वासमा नम्बर एक,
2: क्वालिटीमा सबैभन्दा बेस्ट।
4: यो कृष्ण सार एफएम
5: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
6: सुर में गाना सीखिए पाधानीसा ऐप के साथ, AI powered पर्सनल म्यूजिक टीचर फ्रॉम सारेगामा।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईलाई थाहा छैन, नेपालगञ्जको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चरिस्ट। एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मूर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अनकल सेवाहरू:
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ।
2: डाक्टर भेट्ने समय: बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 6 बजेसम्म। डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, बिहान 7:30 बजेदेखि 8:30 बजेसम्म, दिउँसो 3:30 बजेदेखि बेलुका 7 बजेसम्म, शनिबार बिहान 8:30 बजेदेखि दिउँसो 1 बजेसम्म।
1: सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
3: होइन, कौशल्या मेमोरियल अस्पताल यही थियो त।
4: ओहो बाजे, अब उता आइन, ठ्याक्कै यता हेर्नुहोस् त, पूर्वपट्टि।
1: हाम्रा सेवाहरू: इन्टरनल मेडिसिन तथा फ्यामिली फिजिसियन सेवा, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ सेवा, नाक कान घाँटी रोग विशेषज्ञ सेवा, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, नवजात शिशु तथा बाल रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, दाँत बङ्गारा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा, एकुपंक्चर तथा फिजियोथेरापी सेवा, 24 घन्टा रोड एक्सिडेन्ट इमर्जेन्सी सेवा, 24 घन्टा ल्याब एक्सरे र ख वर्गको एम्बुलेन्स सेवा, एयर कन्डिसन इमर्जेन्सी वार्ड, स्ट्यान्डर्ड वार्ड तथा क्याबिनहरू।
5: हजुर, कौशल्या मेमोरियल अस्पताल, कोहलपुर नगरपालिका, वडा नम्बर 9, हलदारपुर बाँके। सम्पर्क नम्बर 081-414-007 र 98-482-63-399।

0: खुल्यो खुल्यो खुल्यो
1: तपाईको आफ्नै शहर कोहलपुरमा टीवीएस शोरूम खुल्यो।
0: स्टाइल, पावर र भरोसा अब एकै ठाउँमा
1: कोहलपुरमै पाइन्छ। टीवीएस का नयाँ बाइक र स्कूटर, दमदार परफर्मेन्स र उत्कृष्ट माइलेज का साथ सेल्स सर्भिस र स्पेयर्स, सबै सुविधा एउटै छानामुनि, साथमा फाइनान्सको सुविधा पनि।
0: आजै आउनुहोस् नेपाल अटो पार्ट्स एन्ड सप्लायर्स, कोहलपुर 11 बाँकी।
1: हजुर, नेपाल अटो पार्ट्स, भरोसाको यात्रा। सम्पर्क नम्बर 98125 26 711 र 98 20 18 37 86। नेपाल अटो पार्ट्स, भरोसाको यात्रा।

0: हाय के गर्ने होला अब, सुगर पनि बढ्दैछ, थाइरोइडको समस्या अझ छुट्टै छ, कति ठाउँमा देखाएँ तर भएन।
1: ए तिमी यति चिन्तित किन, के भयो फेरि?
0: के भने नि, डाक्टरले मलाई हार्मोनको समस्या छ भन्नुभयो, अनि त्यसैमा बच्चा नहुँदा मलाई झन् टेन्सन भइरहेको छ।
1: ए अब चिन्ता लिनु पर्दैन, मैले राम्रो खबर सुनेको छु।
0: कस्तो खबर?
1: अब प्रत्येक दिन सुगर, थाइराइड तथा हार्मोन रोगका विशेषज्ञ डाक्टर अल्ताबान राही, एमडी इन्टरनल मेडिसिन टियु, एन्डोक्राइनोलोजिस्ट सर गङ्गाराम हस्पिटल दिल्ली यहाँ नै सेवा दिनुहुन्छ।
0: ए साँच्चै?
1: अझै सुन, महिला बाझोपन तथा निसन्तान रोग सम्बन्धी पनि प्रत्येक दिन चेक जाँच तथा परामर्श सेवा पनि उपलब्ध छ।
0: ए त्यो त झन् राम्रो
1: हो नि। डाक्टर पूनम आचार्य एमबिबिएस, एमडी केयु, IVF स्पेसलिस्ट इन्डिया र डाक्टर सुरज राज भट्टराई MBBS, MSKU, वरिष्ठ कन्सल्टेन्ट जनरल तथा ल्याप्रोस्कोपिक सर्जनबाट सेवा पाइन्छ।
0: वाह, अब त मलाई धेरै ढुक्क लाग्यो।
1: अझै अरू सेवाहरू पनि छन्, दैनिक ओपिडी सेवा, गुणस्तरीय फार्मेसी सेवा, भिडियो एक्सरे, एक्सरे, ECG तथा सम्पूर्ण प्याथोलोजी सम्बन्धी जाँच सेवा।
0: यो त पुरा प्याकेज जस्तै भयो नि।
1: हो त, अब ढिला नगर, जाऊ आजै गइहाल उपचार गर्न।
0: हजुर, आजै सम्पर्क गर्नुहोस् सुपर पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, बिपी चोक, नेपालगञ्ज। फोन नम्बर 081531860 र 081531861।
1: अब चिन्ता होइन, समाधानको सही ठाउँ सुपर पोलिक्लिनिक।

0: Jelly Bunny, yeah.
1: Extreme energy drink.
2: हाम्रो बिहे भएको पनि 8 वर्ष भइसक्यो। सबैले एउटै प्रश्न सोध्छन्, खुसीको खबर कहिले सुनाउने भनेर।
3: मलाई थाहा छ तिमी कति पीडामा छौ, तर हामीले अहिले आशा मार्नु हुँदैन।
2: कति अस्पताल धायौ, कति उपचार गरायौ, अब त सपना पनि अधुरै रहने हो कि जस्तो लाग्न थालेको छ।
3: होइन, हामीसँग अझै आशा छ। मैले शुभश्री आइबिएफ क्लिनिकको बारेमा धेरै सुनेको छु, जहाँ धेरै दम्पतिहरूको काख भरिएको छ।
4: सन्तान सुखको यात्रामा तपाईँको भरोसाको साथी शुभश्री आइबिएफ क्लिनिक, अनुभवी विशेषज्ञ चिकित्सक, आधुनिक प्रविधि र व्यक्तिगत हेरचाह सहित।
2: हाम्रो जीवनमा पनि आखिर त्यो दिन आयो।
3: धन्यवाद शुभश्री आइबिएफ, हाम्रो सपना साकार बनाइदिनु भएकोमा।
4: थप जानकारीका लागि शुभश्री आइबिएफ क्लिनिक, सोल्टीमोड, काठमाडौँ। फोन नम्बर 98 61 14 16 99।
5: सोचे भन्दा सस्तोमा हाई क्वालिटीका सोफा र फर्निचर चाहियो, आउनुहोस् सोफा हब नेपालगञ्ज।
6: हरेक सामानको खरिदमा 1,000 देखि 20,000 सम्म छुट, 10 देखि 15 वर्षसम्मको वारेन्टी, साथै फ्री डेलिभरीको सुविधा पनि।
5: अहिले थमाथम बिक्री भइरहेको छ। स्थान राजा चोक राष्ट्रिय वाणिज्य बैङ्कको अगाडि।
6: सम्पर्क 97 05 11 48 70।
5: सोफा हब नेपालगञ्ज,
6: विश्वासमा नम्बर 1,
5: क्वालिटीमा सबैभन्दा बेस्ट।
7: यो कृष्ण सार एफएम
8: 94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।